0: भन्न सक्छ।
1: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै गर्दा?
0: उहाँहरूसँग हाम्रो कम्युनिकेसन नै छैन, उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ
1: मन्त्रालयको तर्फबाट
0: छैन।
1: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर पनि?
0: त्यति बेलामा पनि सुन्नु मात्रै भयो,
1: सुन्नु।
0: हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो, हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै तर समस्त, किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको र हामीले समग्र कर्णालीको राख्यौँ, अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौँ हामीले त्यति बेलामा।
1: दैलेखमा चाहिँ त्यो बाहेक अरू के के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पुरा गर्नु?
0: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु। मैले दिन्छु गर्छु भन्दा
1: पेट्रोलियम सडक बाहेक अरू के के छ त्यहाँ?
0: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको, होइन? त्यसपछि आएर यो रुबेडियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ त्यहाँ हजुरको, शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ, होइन हजुरको? त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ, मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज, मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ। धेरै चिजहरू छ दैलेखमा,
1: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि?
0: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन, त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ। गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको, धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निम्ताइरहेछ, होइन? जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि। अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नपर्छ। प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नुभएको छैन भन्नु हुँदैन, प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नुभएको छ, होइन?
1: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
0: स्वास्थ्यमा पनि
1: पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति हुन्छ,
0: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा नि अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले।
1: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के अपेक्षा गर्नु?
0: अब यस्तो छ, यो चाहिँ अब
1: घरको
0: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्तव्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अलपत्र छ, त्यो भवन बनिरहेको छैन, यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डाक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर, होइन, यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने।
1: अब त्यो सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
0: हजुर, यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेको छ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ, अब कर्णाली भन्ना छ दैलेख परिहाल्छ त्यो, होइन? हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ, होइन, भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछ, सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
1: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष होस् चाहे समानुपातिक संवाद राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
0: होइन, जुनसुकै पार्टीको होस् भइरहेछ,
1: संघमा प्रदेशमा
0: एकदमै
1: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ,
0: उहाँहरूसँग कोअर्डिनेसन भइरहेछ,
1: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
0: कति चिजहरू छ भ्युअर्स मिल्दैन रहेछ
1: जस्तै,
0: होइन, भन्नाले कस्तो हुँदो रहेछ भने उहाँहरूले यो तरिकाले जाउँ भन्ने, हामीले यो तरिकाले जाउँ त कति भ्युअर्स चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएछ समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोडम्याप चाहिँ निकाल्छौँ
1: यहाँका सांसद र सरकारवालाले अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढी हुने तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा
0: सामाजिक सञ्जाल त कमै युज हुन्छ फोन चाहिँ मेरो उठ्छ जति बेला गरे पनि फोन उठेन भने कुनै मिटिङहरूमा बाट नउठ्न सक्छ अब अहिले नउठ्न सक्छ होइन तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु
1: फोन चाहिँ कस्तो आउँछ नि के भनेर
0: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ यस्तो भयो भन्नुहुन्छ केही चाहिँ मेरो सचिवालयले नै गर्छ है दैलेखमा मैले सचिवालय राखेको छु उहाँ कन्ट्याक्ट गर्नुहोस् उहाँबाट नै भएन भने म भनिदिन्छु म गरिदिन्छु भन्छु अरू धेरै कामहरू चाहिँ उतैबाट हुन्छ अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै अब रिसाउनुहुन्छ नरिसाउनु यस्तो हो भन्छु सम्झाउन गाह्रो छ गाह्रै छ
1: सचिवालयको कुरा गर्नुभयो कसरी चलाउनु भएको छ त्यो
0: दैलेखमा
1: आफ्नै खर्च
0: हजुर आफ्नै खर्च
1: त्यसले पुग्छ भ्याउँछ
0: यस्तो छ भ्याउँछ म आफै यस्तो छ मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ
1: कतिजना मान्छे राख्नुभयो
0: एकजना मात्रै हुनुहुन्छ त्यहाँ अब फोनहरू
1: उठाउनु
0: हजुर अफिस जस्तो खोलेको छ यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु
1: उहाँहरूको
0: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर अब काठमाडौँ आएर नबसी पनि हुँदैन यहाँ कानून बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ यहाँ नबसी पनि हुँदैन जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन उहाँहरूको समस्याहरू राख्दिने ठाउँ भएन त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ गरेछु त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन मेरो फ्यामिली वहीँ हुनुहुन्छ उहाँले पनि कोअर्डिनेसन गरिदिन्छ
1: त्यहाँबाट त्यो दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ता आयो त्यो हप्ताभरि भन्ने हो कि
0: म त्यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छ यस्तो यस्तो गरेँ मैले यस्तो गरिदिएँ भन्नुहुन्छ उहाँ अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ अनि जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ
1: यो अहिले सांसदलाई स्वकीय दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेको छैन यो बहस पनि चलिरहेको छ तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि
0: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो होइन अब सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यसो के चाहिन्छ चाहिँदैन भने
1: माग्ने नमाग्ने भन्ने विषयमा काँग्रेसको धारणा के हो
0: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन किन सरकारले हटाउनु भयो सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई त्यति चासोको विषय भएन
1: कतिपय सांसदले चाहिँ स्वकीय भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो तपाईँलाई कस्तो लाग्छ
0: त्यो उहाँहरूको त होला हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ
1: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई नै सहयोग गर्नु
0: हाम्रो टिम छ सबै सांसदहरूको सबै काम
1: काँग्रेसको टिम छ कि बासना थापा सांसद
0: हाम्रो कंग्रेसकै टिम छ
1: त्यो पार्टीले नै सबै व्यवस्था गरेको
0: किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन ऊ गर्नु हुँदैन हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ
1: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
0: त्यस्तो त छैन हामीलाई जुन आवश्यक पर्यो जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञको टिमसँग कुरा गर्छौँ
1: पार्टीभित्र
0: हजुर हाम्रो पार्टीमा छ अहिले
1: नयाँ हो कि
0: अहिले सबै नयाँ टिम गराएछ
1: यसले तपाईँहरूलाई फाइदा के भयो
0: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि चाहिँ एकदम सहजता भएको छ
1: यो त अब सांसद र सुकिएको कुरा भयो अलिकति पार्टीको कुरा गरौँ कांग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला, विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ कहाँनिर भन्ने भइरहेछ। हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो, जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन, त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो, यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा कांग्रेसको नेता।
0: यो यस्तो यसमा चाहिँ म धेरै गइरहन चाहने, किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू, उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन। होइन, यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको, यहाँनिर त्यो चाहिँ अब महाधिवेशन नजिकैछ, एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो, भोलि पनि हुन्छ, यो विचार समूह हो, भोलि महाधिवेशनमा गइराख्दा त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त, थियो नि, हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढाली कण्ठ जानुहुन्थ्यो,
1: त्यो
0: सामान्य हो। अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेको छु, त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ।
1: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाज संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
0: त्यो चाहिँ हुँदो रहेछ, कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ, प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ।
1: प्रमुख सचेतक
0: हजुर पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन, तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
1: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो, तर आफूले भन्दाखेरि
0: आफूले पनि भन्न पाइयो, तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त, होइन,
1: उहाँहरूले
0: 100% निजी विचार दिन सक्नुहुन्छ। हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने कि आफै निजी दिनुपर्ने हुँदो रहेछ। त्यहाँ
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद सुमनजी, यहाँलाई
0: थ्याङ्क यू सर।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासना थापासँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: 1300 किलोमीटर सड़क कालो पत्र 45 मध्य 16 सार्वजनिक संस्थान घाटा में विदेश में रहकर नागरिक मताधिकार सहित नया कानून बनाने तैयारी।
2: 23 भदौ में मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोग निष्कर्ष। ओली लेखक र गुरुङमाथि फौजदारी कसूर में कार्यवाही सिफारिश। नया प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
1: निजी अस्पताल में स्वास्थ्य बीमा स्थगित। 7 जिल्ला में फैलियो दादुरा। इजरायल में 3000 भन्दा बढ़ी नेपाली श्रमिक को माग।
2: इजरायली सेना द्वारा दक्षिण लेबनान में ठूलो क्षेत्र खाली गराउन युद्ध क्षेत्र को घोषणा। आक्रमण में हमास का नया सैन्य कमाण्डर को मृत्यु। ईरान में पक्राउ परेका जहाज का चालक दल का 10 भारतीय रिहा।
1: र बीसौ एशियन क्रिकेट छनौट में चीन नेपालसँग 20 रनले पराजित। काभा च्याम्पियनशीप में आज नेपाल अनि ईरान खेल्दै। अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीप में नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनको प्रसंग।
2: राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जयन्ती आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आधिकारिक कार्यमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका रासुपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित दुई समूहलाई पनि अनुसन्धानका लागि कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबी को उसका हातले 23 भदौको आन्दोलन हिंसात्मक भएको आएको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आएको ठहर छ। उहाँहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसैगरी गौरी बहादुर कार्क नेतृत्वको जाँचबुझ आयोगले उहाँहरूलाई ज्यान मार्ने कसूरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले कानूनी प्रावधानमा सिफारिश गरेको छ जसमा बढ़ीमा 6 महिना कैद वा 3 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनेको छ। ती मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न पनि भनिएको छ। गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्यका हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 ग बमोजिम कार्यवाहीका लागि सिफारिश गरिएको छ। उहाँहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको हो। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न पनि भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाललाई संविधानको धारा 249(2)(ङ)(बमोजिम) प्रक्रिया पुराई विभागीय कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ भनी सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
4: यो सिफारिश चाहिँ 3 महिना भित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि तीन महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने दुई महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाब दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कारवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
2: यसैबीच प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावना बारे सीआईएमसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारी,
5: कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन, अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन्, प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै। त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ, त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानव अधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो।
1: पटक पटक म्याद थपिए पनि संघीय संसद भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने निश्चित देखिएको छ। सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी थियो, तर निर्माण कार्य समयमै नसकिँदा योजना अधूरै बनेको छ। प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको अहिलेको बैठक कक्षमै 15 जेठको अपराह चार बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यस अघि 3:45 उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसक्नु भएको छ। संसद सचिवालयले केही दिन अघि प्रतिनिधि सभाको हलबाट बजेट भाषणको तयारी भइरहेको जानकारी दिएको थियो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधि सभा हलमा अडियो भिडियो सिस्टम एमसीआर जडान तथा अन्य प्राविधिक व्यवस्था समयमै पूरा हुने सुनिश्चित नभएकाले जोखिम लिन नसकिएको हो। शहरी विकास तथा भवन निर्माण विभागले भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दावी गरिरहेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फरेन्सिङ उपकरण सिंगापुरबाट नआए पनि वैकल्पिक व्यवस्था मार्फत हल सञ्चालनको तयारी गरिएको थियो, काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो, हल चल्ने अवस्थामै थियो। उहाँले भन्नुभयो बहुउद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको हुँदा समाचार मार्फत मात्रै थाहा पाएको पनि उहाँले बताउनु भएको छ। यसैबीच सुर्तीजन्य पदार्थमा कर बढ़ाउन सरकारमाथि चौतर्फी दबाव पनि बढ़ेको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सत्तापक्षका सांसद सुर्तीजन्य पदार्थ नियन्त्रण क्षेत्रमा काम गर्दै आइरहेको विज्ञ लगायत संघ संस्थाले कर वृद्धि गर्न माग गरेका हुन्। सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग भयावह भएको भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन सहित 30 सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। लिखित र हस्ताक्षर सहितको निवेदन बुझाउँदै सांसदहरूले सुर्तीजन्य र मदिराजन्य वस्तुमा कर बढ़ाउन आग्रह गरेका हुन्। सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि सुर्तीजन्य पदार्थको कर वृद्धि गर्न माग गरेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य बीमा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै यही जेठ 16 गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित गरिएको निर्णय गरेको बताएको हो। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बोर्डको जेठ 11 गते बसेको बैठकको निर्णय अनुसार अर्को अवस्था व्यवस्था नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य बीमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने बताउनुभयो। बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई प्रदान गरिने उपचार सेवा सम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ। बोर्डको जेठ 11 गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो। उक्त दर रेट यही जेठ 16 गतेदेखि लागू हुने जनाइएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन्यजन्तुले दुःख दिन थालेपछि चुरे क्षेत्रका बस्ती खाली हुँदै
6: खेतीपाती हुन्छ नि बढेन दुसीले खाइन्छ हुँदैन धेरै आधी पनि खान पाउँदैन दिउँसो झोडा बाँदर खाइन्छ अनि खोइ आधी सर पनि खान पाउँदैन।
1: सात जिल्लामा फैलियो दादुरा। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग। 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबर सुनिरहनु भएको छ। सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको भित्र पृष्ठमा 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा शीर्षकमा खबर छ। यसलाई सजना बरालले लेख्नु भएको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढ़े पनि लाभांश भने 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढ़ेर 7,98,56,00,00,000 रूपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चेर 8,37,76,00,000,00 सीमित रहेको छ। कुल 45 संस्थान मध्ये 16 घाटामा सञ्चालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले औल्याएको हो। त्यस्तै एक वर्षमा थपियो 1,300 किलोमिटर कालो पत्र सड़क शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। नयाँ सड़क आयोजना निर्माण शुरू भएको डेढ़ दशक बित्दा यो आयोजना अन्तर्गत 34 किलोमिटर मात्र कालो पत्र सड़क निर्माण गरिएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्गले जोड़ने 10 शहर छानेर यसको निर्माण शुरू गरिएको थियो। अहिले शहरको संख्या बढ़ाएर 54 पुर्याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 नयाँ शहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ। त्यस्तै 176 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। शुरूमा 10 शहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै शहर केन्द्रित बन्यो डिजिटल सेवा प्रवाह शीर्षकमा अर्को खबर प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकिरहेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मसुदा तयार गरेर 18/7/2080 सरकारलाई बुझाएको थियो, तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27/2/2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मसौदा पुनः पठाउने तयारी गरेको छ। 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। बंगलादेशमा दादुराबाट 500 भन्दा बढ़ी बालबालिकाको मृत्यु र 20,000 भन्दा बढ़ी संक्रमित भएका छन्। व्यवस्था गरिए त्यहाँको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी समेत दिएका छन्।
10: गोर्खापत्र दैनिकमा सगरमाथामा बढ़दो मानवचाप प्रति चिन्ता शीर्षकमा यो खबर मेनराज भण्डारीले लेख्नु भएको छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका हुन्। अर्को खबर भित्री पन्नामा रहेको छापिएको छ कि पछिल्लो समयमा संविधान संशोधन कार्यदललाई महिला अधिकार कर्मीहरूले सुझाव दिएका छन्। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्ण प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग भएको बारेमा अर्को खबर छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 नेपाली श्रमिक माग गरिएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकहरूका लागि आवेदन माग गरिएको छ। रोजगार सेवा केन्द्रलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरणको प्रक्रिया शुरू भएको बारेमा अर्को खबर छ भने 16 क्विन्टल तरबुजाको बिउ बरामद भएको बारेमा बर्दियाबाट लेखिएको खबर छापिएको छ। पर्यटन आगमन र बसाईमा सुधार, खर्च घट्यो शीर्षकमा दिपेन्द्र थापाले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको खबर छ। काठमाण्डु नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो देखिएको छ। आर्थिक सर्वेक्षण 2082/83 अनुसार सन् 2025 पर्यटकको बसाई अवधि 16.34 दिन पुगेको छ। यो अहिलेसम्मकै उच्च हो, तर उनीहरूको प्रतिदिन औसत खर्च 33.08 अमेरिकी डलरमा झरेको खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082/83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थतन्त्रको चित्र: कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12.81 अर्ब रूपियाँ, सार्वजनिक ऋण 28.78 अर्ब रूपियाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13%मा सीमित छ, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% बढ़ेको छ, कुल निक्षेप 77.45 अर्ब रूपियाँ पुगेको उल्लेख गरिएको छ। सबैजसो पत्र पत्रिकाहरूमा आज बकर ईद बारेको खबर छापिएको छ। देशभरका इस्लाम धर्मावलम्बीले आज बकर ईद ईद उल अजहा मनाउँदैछन्। गृह मन्त्रालयले बकर ईदको अवसरमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीका अनुसार बकर ईद मुस्लिम समुदाय धार्मिक

0: सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीकको रूपमा पनि मनाउने गरिन्छ। नयाँ पत्रिका दैनिकमा डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। प्रत्येक दिन ठिक अपरान्न 3 बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्ले कार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडागोरी नगरपालिका 4 जनकपुरका दीपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनैतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, सत्ता माथहत रहने व्यवस्था हटाउन माग शीर्षकमा मुख्य न्यायाधिवक्ताको 7 राष्ट्रिय सम्मेलनको बारेमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि 2% ब्याज दरमा ऋण दिने भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार भक्तपुरको गट्ठाघरमा एउटा कार्यक्रमको उद्घाटन गर्दै युवालाई सिपमूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पूँजी उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिण लेबनानको ठूलो क्षेत्रमा नयाँ खाली गराउन युद्ध क्षेत्र घोषणा गरेको छ। हिजबुल्लाह विरूद्ध थप सैनिक आक्रमण गर्ने तयारी स्वरूप यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल डिफेन्स फोर्सले स्थानीय बासिन्दालाई सीमा क्षेत्रबाट करिब 40 किलोमिटर उत्तरतर्फ पर्ने जहानी नदी भन्दा माथिल्लो क्षेत्रमा जान समेत आग्रह गरेको छ। हिजबुल्लाहले पटक पटक युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अत्यधिक बल प्रयोग गरिने इजरायली चेतावनी समेत रहेको छ। सो निर्देशनले लेबनानको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतीय सरकारले जनाएको छ। भारतको समुद्र यातायात महानिर्देशकका निर्देशनालयका अनुसार एभिएक हार्बर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए र इजरायलले प्यालेस्टाइनी लड़ाकु संगठन हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदिह मारिएको दावी गरिएको छ। यसअघि 15 मेमा इजरायली हवाई आक्रमणमा हमासका पूर्व कमाण्डर हिज अल दिन अल हदाद मारिएको र अहिले नयाँ कमाण्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा शहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल लिकाबा महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि बिहिबार आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदमा इरान समूह बीबाट अपराजित रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतसँग 3-2 पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र मालदिप्सलाई सोझो सेटमा निराश बनाएको थियो। कप्तान निरूता ठगुन्नासँगै मीना सुनार, कामना विष्ट, सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ, सुनिता खत्रीले 3 खेलमा शानदार प्रदर्शन गर्नुभएको थियो। फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्न लागेका छन्। 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ नेपालका सद्भाव आचार्य, भारतका निखिल पाण्डे र श्रीलंका के दानुशान 3-69 स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनु भएको छ। उहाँहरूले नेपालका बलराम पौडेललाई 2 स्ट्रोकले पछि पार्नुभयो। बलराम 1-71 सहित 4 स्थानमा रहनु भएको छ। र नेपालले एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई 19 रनले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा हिजो भएको समूह बीको प्रतिस्पर्धामा पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रनको योगफल खड़ा गर्यो। प्रत्युत्तरमा चीनले 20 ओभरमा 5 विकेटको चेतीमा 106 रन जोड्दा नेपाल 19 रनले विजयी भएको हो।
1: बसाइसराई रोक्नका लागि संघीय सरकार विशेष योजना ल्याउनु पर्ने स्थानीय सरकारको जोड़ रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बढ्दै गएको बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी र रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बनेको छ, जसका कारण सरलाईको चुरे भेक यति बेला विस्तारै रित्तिँदै गएको छ।
5: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
6: बाटो राम्रो भयो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
5: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बँदेल, हात्ती लगायतका जंगली जनावरले बालीजानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ। विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
7: हामी त्यहाँबाट यता तल झर्नेदेखि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रुख्नु पर्ने, जङ्गल जनावर रुख्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ। त्यसकारण हामी त्यहीँ बस्छौँ, बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको
5: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
8: हस्तक्षेप कार्य भूमिका निर्माण गर्छन्, स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोप्न सक्छ, न त्यहाँको चाहिँ राम्रोसँग आय शिक्षा देखिएको छ।
5: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालोपत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून ल्याउने तयारी,
0: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष, ओली लेखक र गुरूङमाथि फौजदारी कसूरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने,
1: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा 13,000 बढ़ी नेपाली श्रमिकको माग,
0: इजरायली सेनाद्वारा दक्षिणी लेबनानका ठूलो क्षेत्र खाली गराउने युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा,
1: र विश्वमा एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काबा च्याम्पियनशीपमा आज नेपाल र इरान खेल्दै, अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनपछि दलका नेताहरूको प्रतिक्रिया, जहाँ विभिन्न 17 सांसदको नाम आयोगको प्रतिवेदनमा परेको छ र ती अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी छ, घण्टीको ठिक मुनिपट्टि एउटा कोठा बन्द कोठा जस्तो देखाइएको छ, जहाँ थुप्रै नेता कार्यकर्ताहरू त्यहाँभित्र देखिन्छन् र बाहिर ढोकापट्टि दुईजना व्यक्ति छन्। एकजनाको हातमा मानवाधिकार आयोगको प्रतिवेदन लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति भित्र कोठाभित्रका नेताहरूतर्फ देखाउँदै केही भन्दैछन्। तल चाहिँ यस्तै लेखिएको छ, सबैजना दंग छन्। त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नै प्रमुख नेता ठानेर दंग, अनि नआएकाहरू त झन आफूलाई प्रधान नेता नै ठानेर दंग।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी

0: लिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: आर्थोनी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इण्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 16 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 16 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
4: सम्पर्क फोन नम्बर 0674-2027
5: 24027।
4: सम्पर्क मोबाइल नम्बर 98-572-597
5: 98-511-89-918।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
11: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
12: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
12: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
12: सचेत बनाऊ।
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 333।

0: एक पटक सोच्नुस् त कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
1: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ
2: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: भएन यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: होइन हो वारी कास्टर लाको लाई गरो एक मुठी पानी तताइदेऊ बा।
2: नकराउनुहोस्, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
3: के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
2: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तीन दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
7: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
6: ट्राफिक नियमको पालना गरौं सुरक्षित यात्रा सुनिश्चित गरौं
7: तीव्र गतिमा सवारी चलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
9: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जंगियड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 8 गति जंगी अड्डामा आयोजित एक कार्यक्रममा अवकाश प्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोविन कुंवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी शिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेशन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी पृतना तालिम शिक्षालयमा संचालित सैन्य आधार तालिमको जेठ 4 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदम बहादुर बुढा पीएचडीले जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा जेठ 8 गते कमाण्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा पृतनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयरबेसले तालिमको क्रममा बेहोस भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टीकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोस भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयर बेसले जेठ 7 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 की 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गते सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोशी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले ओखलढुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिशन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ़ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुस्रे गाउँपालिका नौबाट जेठ पाँच गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 वर्षीय पुरूषको शव मोदीखोला साइटको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 दिनको खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जंगियडामा जेठ 4 गतेबाट चौथो प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 शुरू भएको छ। बल अधिकृत रथी श्री प्रदीप जङ केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 जना पुरूष र 11 जना महिला गरी 223 जना खेलाड़ीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम कृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट कृतनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको कृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले पाँच थर जिल्ला कुम्बायक गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 98 41 77 14 78 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्तीकारी सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
5: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी पृतना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
5: वीरदलगढ ओदिन पाँचथर,
4: मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दीबास महोत्तरी,
5: गरूडदलगढ सरीकोट दोलखा,
4: श्रीजङ वीरगंज पर्सा,
5: बरकगण राजविराज सप्तरी,
4: मध्य पृतना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम पृतना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड कुलम धागीथुम गुल्मी,
4: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवीदत्तगण परिमला चौर जुम्ला,
5: हनुमानदोज कुलम हुटु मुगु,
4: सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
5: र श्रीदल कुलम खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई सफाई कर्मी र केश कर्तक
5: देवीदत्तगढ़ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार
4: कालीबहादुरगढ़ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार
5: र श्री दलगुल्म खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
2: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौतीहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
6: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
6: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याक्ट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहनु भएको हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भन्ने कुरा संयमका कुरा पनि हुन्छ।
8: पब्लिकलाई त्यो फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिकलाई समेत ग्रुमिङ गराउँदै लैजानुपर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेशनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानु पर्ने देखिन्छ।
6: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई संकेत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ त्यही गतिमा चुनौती पनि बढ़िरहेको छ भन्ने उदाहरण पनि हो।
2: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, संचार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंगको रूपमा लिँदै आएका छन्।
9: आईटी र साइबर सिक्युरिटी बिल हामीले बनाएका थियौँ, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो, त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौँ। नेसनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
6: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्य खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
10: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरूपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील संचारमाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
2: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैंकिङ प्रणाली अवरूद्ध गर्ने, महत्वपूर्ण पूर्वाधारमा अवांछित पहुँच स्थापित गर्ने, डिजिटल जासूसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
11: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला केन्द्रित ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
6: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरूपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेण्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दंगा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, घृणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अपनाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनुहुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
11: राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो, होइन? यो नै साइबर सुरक्षासँग सम्बन्धित साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। तर त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखेको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानूनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने विषय पनि थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ, त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि त्यसमा थियो।
2: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढ़िरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो संख्या बढ़ेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढ़ी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरूपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले।
12: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढेको पाइन्छ, खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू, नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटिपी पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने, चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने, फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरुपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड, ओटिपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुन सक्छ, सर्भरहरू क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याकले पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द, कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द, तनाव, सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम, भ्रम फैलाएर, ट्रेफिक बनाएर, त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
6: हाल थपिएका सुरक्षा चुनौती बारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीतिबारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहु,
13: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार, वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा 6 राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
2: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरूपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड़ दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
14: हाम्रो अहिले एक्जिस्टिङ लज, सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा संचार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट र रूल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, अनि प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
6: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल दूरसंचार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ़दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, संचार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की,
15: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो सामाजिक सञ्जालहरू छन् त्यसले तपाईँको समाजमा पर्ने असरहरू अभाव फैलाउन र डरको वातावरण, ला मलाई के हुन्छ, कता कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा एक तत्त्व देखिन्छ र समाज डिभाइड भएको देख्छु। अनि हिंसा र अशान्ति हरेक घटनामा चाहिँ एकदमै जे पाए त्यही कमेन्ट आउने, जे पाए त्यही सेयर गरेको पाइन्छ, यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब चरित्र हत्या, व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तीन पुस्तले ल्याइदिने, पब्लिक मोबाइलमा फोटोहरू आउने देखिन्छ, यो जति पनि ई गभर्नेन्स डिजिटल गभर्नेन्स कुरामा चाहिँ हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ, सरकारी वेबसाइटमा भएका मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू ह्याक भयो भने त यसले त सबै इन्फर्म बाहिर जाने देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो देश र डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना, साइबरको युद्ध, मिस वारफेयर र मिसलिडिङ कुराहरू एकदमै बढ्दो देखिन्छ, यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले यो जुन चाहिँ सुरक्षा प्रणाली छ त्यसलाई ठुलो चुनौती दिन्छ।
2: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरू बीच तनाव सृजना गर्ने, राज्य संयन्त्र माथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षा बारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का:
16: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरू समन्वय गरेर तालिमहरू प्रदान गर्ने गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठूलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्छ। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया बन्छ। अहिले हामी साइबर सुरक्षाको ऐन कानून गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एक पटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
6: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो। यदि नागरिक सचेत भएनन् भने कुनै पनि प्रणाली पूर्ण सुरक्षित हुन सक्दैन। एउटा सामान्य नागरिकले अपनाउनु पर्ने साइबर सावधानी बारे जानकारी गराउनु हुँदै नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्री दिलीप कुमार गिरी:
17: साइबर अपराधबाट बच्नको लागि चाहिँ शंकास्पद लिङ्कहरूमा क्लिक गर्नु हुँदैन, त्यसगरी इमेल, फेसबुक, ब्याङ्किङ एपहरूमा चाहिँ अलिक सहजै अनुमान गर्ने किसिमका पासवर्डहरू राख्नु हुँदैन, विशेष गरी टू फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ। ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि हातमा कुनै पनि बहानामा कसैसँग सेयर गर्नु हुँदैन। अपरिचित व्यक्ति आएका व्हाट्सएप कलहरूलाई कुनै पनि हातमा इन्टरटेन गर्नु हुँदैन। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदा गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ। अर्को कुरा, सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो र कुनै पनि हातमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
2: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, बैंकिङ नेटवर्क, अस्पताल, संचार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढ़िरहेको छ। यस्तो जोखिमबाट बस्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीतिबारे साइबर विज्ञ श्री निरज भट्ट:
18: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको। यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौं एउटा पार्ट। दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरहेको हुन्छन् जसले गर्दा ठगीहरू बढ़िरहेको हुन्छ भनौ न, अनि साइबर सुरक्षाकै निम्ति भनौ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो क्या गभर्मेन्टले। हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मिडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौँ न, यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यो भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ।
6: विश्व तीव्र गतिमा डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको वर्तमान समयमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सिमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासूसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयास मध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।
2: हुने र अन्तर्राष्ट्रिय विश्वास कमजोर बन्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। विज्ञहरूले कानूनी कार्यान्वयन कडा बनाउने, वित्तीय पारदर्शिता बढ़ाउने र नियामक निकायहरूलाई सुदृढ गर्न सुझाव दिएका छन्। त्यसै गरी नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तर उन्नति हुने चरणमा छ। यसले अन्तर्राष्ट्रिय छवि सुधार, लगानी आकर्षण र नयाँ व्यापार अवसर सृजना हुने फाइदा पनि दिन सक्छ। तर यससँगै भन्सार छोट, सहुलियतपूर्ण ऋण र अनुदानमा कमी आउने जोखिम पनि उत्तिकै देखिएको छ। समग्रमा यी तीनवटै विषयले नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने भएकाले सुधारका कदमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरूको जोड़ छ। आजको कार्यक्रममा हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुराकानी गर्छौं।
3: नमस्कार।
2: अहिले समग्र अर्थतन्त्रको अवस्था चाहिँ देशको कस्तो छ?
3: वर्तमान आर्थिक अवस्था एकदम जटिल र इकोनोमिक्सको भाषामा हामीले एकदम विरोधाभासपूर्ण अवस्थामा छ भन्छौं। यो किन भनेको भने भन्नुहुन्छ भने नेपालको म्याक्रो इकोनोमी बाह्य अर्थतन्त्र अत्यन्तै सुदृढ अवस्थामा छ भने नेपालको आन्तरिक अर्थतन्त्र एकदम कमजोर र शिथिल अवस्थामा रहेको अवस्था छ। बाह्य इकोनोमिक इन्डिकेटरहरूमा नेपालमा विदेशी विनिमय स्थिति झण्डै 22.4 अरब अमेरिकी डलर सञ्चित अवस्थामा रहेको छ भने जुन भनेको 18.1 महिना को वस्तु तथा सेवा आय धान्नको लागि पर्याप्त रहेको छ भने रेमिट्यान्स आप्रवाहमा वृद्धिको कारण विदेशी विनिमय संचितको अवस्था पनि सुदृढ अवस्थामा रहेको अवस्था छ। समग्रमा नेपालको बाह्य आर्थिक अवस्था मौजूद अवस्थामा रहेको छ भने नेपालको आन्तरिक अवस्था भनेको कुल मागको चाहिँ सिर्जना भएको छैन। बैंक तथा वित्तीय संस्थाहरूमा अधिक लिक्विडिटीको अवस्था छ भने अब नयाँ नयाँ बिजनेस एक्टिभिटिजहरू एकदम कमजोर अवस्थामा रहेका छन्, जसले गर्दा राज्यले अहिलेको अवस्थामा आफूले टार्गेट गरेको राजस्व परिचालन पनि गर्न उठाउन पनि सकेको छैन भने अर्कोतर्फ दैनिक राज्य सञ्चालनका लागि आवश्यक पर्ने सार्वजनिक खर्चहरू धान्नको लागि ऋण लिनुपर्ने अवस्थामा राज्य पुगेको छ र राज्यको ऋणको भार, वैदेशिक ऋण र आन्तरिक ऋणको भार प्रत्येक क्वार्टरमा उच्च हुँदै गएको अवस्था छ। झण्डै अहिलेको अवस्थामा आउँदा 30 खर्बको टोटल ऋणको अवस्थामा छौं, जुन जीडीपीको झण्डै 50% को हाराहारीमा हामी ऋणको अवस्थामा रहेका छौं। यसो भन्नुको अर्थ नेपालको अर्थतन्त्र अहिले अत्यन्तै नाजुक अवस्थामा छ भन्नु उपयुक्त होला विकासजी। नेपालको वित्तीय अवस्थामा पनि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ, कर्जाको माग एकदम खुम्चिएको अवस्था छ भने पछिल्लो 6 महिनामा बैंक तथा वित्तीय संस्थामा 417.48 अरब निक्षेप थपिएको छ। यही सोही अवधिमा निजी क्षेत्रको कर्जा आप्रवाह केवल 197.47 अरब कर्जा मात्रै सीमित रहनुले अर्थतन्त्र गम्भीर संकटमा छ भनेर हामीले पुष्टि गर्न सक्छौं। बजारमा व्यावसायिक गतिविधिहरू र अन्य सुस्त प्रायने छन् भने जसले गर्दा लक्षित राजस्व संकलन गम्भीर असर परेको छ, जसले गर्दा निरन्तरको बजेट घाटालाई बढ़ाइरहेको अवस्था छ।
2: नयाँ सरकार आएको छ, नीति तथा कार्यक्रम पनि आइसकेको छ। अब यो अवस्थामा अब नीति तथा कार्यक्रम विगतमा भन्दा अलिकति फरक आयो भनेर हामीले विश्लेषण पनि सुनिरहेको छौं। अब यो नीति तथा कार्यक्रम अनुसार बजेट पनि आउँदैछ, भोलि बजेट घोषणा हुँदैछ भनिसकेपछि अब नीति तथा कार्यक्रमले बजेटलाई चाहिँ कस्तो मार्गदर्शन गर्नुपर्छ?
3: हामी कहाँ नीति र कार्यक्रमहरू हरेक सरकारले अत्यन्तै आकर्षक नै पस्कनी गरेको छ। हामीले समग्र 2062-63 साल को राजनीतिक परिवर्तन पछाडिका नीति तथा कार्यक्रम हेर्ने हो भने सबै उत्कृष्ट नै छन्। विशेष गरी 2074-75 सालमा केपी शर्मा ओलीको सरकार भन्दा नीति तथा कार्यक्रमहरूमा समग्र क्षेत्रहरूमा समेटिएको पाइयो। नीति तथा कार्यक्रम सुन्दर छन्, सुन्दर बनाउने प्रयास गरिन्छ र यो चाहिँ हामीले नीति तथा कार्यक्रमलाई तादम्यता मिलाएर कार्यान्वयनमा अत्यन्तै नेपालको सन्दर्भमा अत्यन्तै विक अवस्थामा रहेको छ राज्य संयन्त्र। यसको स्पष्ट उदाहरणहरू पनि हामीले के देख्न सक्छौँ भने 2075 पछाडि बाह्य कारणले हामी कोविडको फेस गर्नु पर्यो, भूकम्पको फेस गर्नु पर्यो, त्यस पछाडि ठूला बाह्य परिवर्तनहरूलाई फेस गर्नुपर्दा पनि यी नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयनमा सरकार अत्यन्तै फिटल रह्यो र कार्यक्रमहरू कागजमा मात्रै सीमित रह्यो भने अहिलेको पछिल्लो जेएनजी आन्दोलन पछाडि बनेको यो झण्डै दुई तिहाईको सरकारले नीति तथा कार्यक्रमहरूलाई टार्गेट बेस बनाएर जुन ल्याएको छ यो अत्यन्तै सराहनीय पनि छ र उसले कार्यान्वयनको अवस्थामा जुन तादम्यता अहिले शुरू गरेको छ र जुन फ्रेमवर्क डेभलप गरेको छ यसले नेपाली आम नेपाली जनमानसमा नयाँ जागर जोश र नयाँ उत्साह भरेको छ भन्छु। अब यस्तो गर्नको लागि नयाँ सरकार केही चिजहरू गर्नुपर्ने अवस्था छ किनभने अहिलेको अवस्थामा अहिले मैले तपाईँलाई प्रस्ताव भनिहालेँ अर्थतन्त्र आन्तरिक अर्थतन्त्र हाम्रो माइक्रो इकोनोमिक सिचुएसन अत्यन्तै खराब अवस्थामा रहेको अवस्थामा यसमा हामीले के गर्नुपर्नेछ भने नयाँ सरकारले केही काम गर्नुपर्छ भन्ने कुरामा मैले विशेष जोड़ दिन चाहन्छु। निजी क्षेत्रको आत्मविश्वास अत्यन्तै कमजोर भनेको अवस्था हो जेएनजी आन्दोलन पछाडि। कुनै पनि नयाँ लगानीकर्ताहरू नेपालमा बिजनेस गर्नुपर्छ अथवा नयाँ भेन्चर खोलेर बिजनेस लैजानुपर्छ भन्ने सन्दर्भमा अझै पनि कन्फ्युज हुन्छ नेपालको राजनीति के हुने हो, पछि 5 वर्ष पछाडि 10 वर्ष पछाडि राजनीति यसले के असर गर्ने हो भन्ने कुरामा एकदमै उसमा चाहिँ आत्मविश्वास कमजोर भएको छ। यो गर्न नयाँ सरकारले सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मविश्वास नयाँ उद्यमीहरू अथवा पुराना उद्यमीहरूलाई आत्मविश्वास जगाउने काम गर्नु पर्यो र सरकारको पुँजीगत खर्च कार्यान्वयनमा अत्यन्तै कमजोर छ राज्य। यो पुँजीगत खर्च कार्यान्वयनको अवस्था अराउन्ड 30-35% हरेक वर्ष रहनु भनेको अर्थ यसले त एक कुरा त के छ भने हाम्रो सरकारी संयन्त्र कति कमजोर छ भन्ने पनि देखाउँछ यसले। झण्डै हामीले प्रोजेक्सन गरेको बजेटमा 33% मात्रै कार्यान्वयनको अवस्थामा पुग्नु भनेको हाम्रो कार्यान्वयनको फेज के छ भन्ने कुरा देखाउँछ। यसमा सरकारी संयन्त्र हाम्रो पोलिसी लेभलमा रहने राज्य संयन्त्र र काम गर्ने कर्मचारी तन्त्र र फिल्डमा खटिने मान्छेहरूको संवेदनशीलता प्रोजेक्ट म्यानेजमेन्ट अथवा खर्च व्यवस्थापन गर्ने सन्दर्भमा कति कमजोर छ भन्ने कुरा देखाउँछ र त्यो भएर पुँजीगत खर्चलाई प्रभावकारी कार्यान्वयन गर्नु पर्यो। असारे बजेट भन्छौँ नि हामीले यसलाई टोटल्ली निर्मूल गर्नु पर्यो। समयमै बजेट आइसकेपछि सुरुमै आर्थिक वर्षको सुरुदेखि नै ठेक्काहरू लगाउनु पर्यो, त्यसलाई थिएटरलाई सिस्टमेटिक गरेर हाम्रो अहिले विद्यमान कानूनमा रहेका सार्वजनिक खरिद ऐनदेखि लिएर यो प्रोजेक्ट विकास परियोजनाहरू कार्यान्वयन गर्न असर गर्ने हडल गर्ने जुन नीति नियमहरू छन् कानूनहरू छन् तिनलाई संशोधन गरेर सुरुबाटै लैजानु पर्यो अनि आन्तरिक मागमा के गर्नु पर्यो भने बढोत्तरी गर्नु पर्यो। यो आन्तरिक मागलाई बढोत्तरी गर्नको लागि के गर्न सकिन्छ भने साना तथा मझौला उद्योग व्यवसायहरूलाई प्रमोसन गर्नु पर्यो, सब्सिडीका प्याकेजहरू ल्याउनु पर्यो र हामीले कृषि पर्यटन अनि त्यस पछाडि गएर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरू ऊर्जा यस्तो क्षेत्रहरूमा हाम्रा लगानीका वातावरणहरू बढाउँदै जानु पर्यो। विप्रेषणलाई जुन रेमिटेन्स देशमा भिजिन्छ यो विप्रेषण फजुल खर्चमा खर्च भइरहेको छ। जस्तै गरी विप्रेषण आयो हामीले अहिले घर जग्गा किन्ने अनि त्यस पछाडि आकर्षक सुन गहनाहरू किन्ने यस्तोमा खर्च भएको देख्छौँ भने यसलाई चाहिँ सिधै के गर्नु पर्यो भने उत्पादकत्वसँग जोड्न कसरी सकिन्छ भन्ने कुरामा राज्य केन्द्रित हुनु पर्यो भने अनि अर्को अर्थतन्त्र डिजिटाइजेसन गर्नु पर्यो, डिजिटलतिर जानु पर्यो अनि अर्थतन्त्रमा हरित इकोनोमी भन्छ नवकरणीय ऊर्जालाई प्रोत्साहन गर्नु पर्यो भने अर्को चाहिँ ओरेन्ज इकोनोमी भन्छ। ओरेन्ज इकोनोमी भनेको हाम्रो महावीर गुरुले उठाइरहनु भएको छ नव परिवर्तन र इन्भेन्सन र इनोभेसनलाई प्रोत्साहन गर्नु पर्यो, राज्यहरूको यसमा लगानी गर्नु पर्यो। हेर्नु संसारका विकसित राष्ट्रहरूले के गर्छन् भन्नुहुन्छ भने हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रम बनाउने योजना बनाउने सन्दर्भमा पनि रिसर्च एण्ड डेभलपमेन्टलाई अत्यन्तै फोकस गर्ने गर्छन्। कुन क्षेत्रमा हाम्रो कम्पिटेटिभ एडभान्टेज छ त्यो क्षेत्रमा कसरी प्रतिस्पर्धात्मक लाभ लिन सकिन्छ त्यो क्षेत्रलाई फोकस गरेर नव परिवर्तन र यो इन्भेन्सनलाई दिनको लागि यो ओरेन्ज इकोनोमीमा हामी जानुपर्छ। नयाँ सरकारले यो नीति तथा कार्यक्रममा यी कुराहरूलाई समेटेको चाहिँ हामीले देखेका छौँ। यो अहिले बन्द गरेको सरकारले प्रस्तुत गरेको यीलाई बजेट मार्फत कार्यान्वयनमा लैजाओस्, सरकारलाई हामी शुभकामना पनि दिउँ। यो कार्यान्वयन भयो भने आम नेपालीले अब हामीले के बुझ्नुपर्छ भने राज्यले यत्रो झ्यान्जी आन्दोलन मुभमेन्ट पछाडि पोलिसीमा डिपार्चर गर्यो है, अब राज्य अगाडि बढ्दैछ है भन्ने कुराको एक खालको सन्देश जान्छ। यो सन्देश पोजिटिभ सन्देश मात्रै राज्यमा गयो भने पनि हामीले सुधार गर्न सक्छौ अनि आस्ते आस्ते अर्थतन्त्र उकासिनेतर्फ जान्छ।
2: अब सरकारले यसरी फ्रेमवर्क बनाएर अगाडि बढिरहँदा अब हाम्रो देशको अर्थतन्त्रका ट्र्याकमा आउँछ भन्ने चाहिँ हामीले विश्वास लिन सकिन्छ?
3: यसलाई त अभियसली हामी हालसम्मको हाम्रो समस्या भनेकै नीति कार्यान्वयनमै हो सर, किनभने तपाईँले अहिले हामी कुरा गरौँला ग्रे लिस्टमा पर्नुमा पनि हामीलाई नीति बनाउँछौँ कार्यान्वयन गर्दैनौँ। त्यो नीति भनेको जनतालाई देखाउने अथवा संसदको रोस्टममा उभिएर भन्ने मात्रै भए, अब यो सरकार स्ट्रङली कार्यान्वयनको पक्षमा गयो भनेदेखि त अर्थतन्त्रले पक्कै पनि ट्र्याक लिन्छ। तर अहिलेको बिग्रन अर्थतन्त्र हामी कहाँ कस्तो भने बिचौलियाको हावी भएको अर्थतन्त्र भन्छौँ, यहाँ काम गर्ने मान्छेले दुःख पाएको अवस्था छ। हजुरले सुनिरहनु भएको होला सीएनआईको अध्यक्षले एउटा स्टेटमेन्ट भन्नुभयो, त्यो भन्दाखेरि हामीले उद्योग व्यवसाय गरेर यो देशमा पाप गरेछौँ भने जस्तो कुरा गर्नुभयो। यो भन्नुको अर्थ के भने उद्योग व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा हरेक क्षेत्रबाट नीतिगत जटिलता देखाएर ट्याक्समा पनि उसलाई सब्सिडी के अरे च्यापेको छ, लगानीमा पनि उसले खुलेर लगानी गर्न पाएको छैन, लगानीका कुराहरूलाई पनि अप्ठ्यारो पारिएको छ, अनि उसका त्यो उत्पादनदेखि फाइनल कन्ज्युमरसम्म पुग्ने हरेक स्टेजमा राज्यले फेसिलिटेसन गरेको देखिँदैन, प्रपर फेसिलिटेसन त्यो पाप गरे जस्तो अवस्था नरहोस्। अब उहाँको त्यो स्टेटमेन्टलाई राज्यले राम्रोसँग सुन्नुहोस्, अब काम गर्ने मान्छेले दुःख पाउनु अवस्था हुनु हुँदैन। जो काम गर्छ उसले काम गर्ने बेलामा कहिलेकाहीँ हाम्रो जस्तै बिग्रिरहेको अर्थतन्त्र कहिलेकाहीँ ट्र्याक बाहिर जान पनि चाहिँ सक्छ, उद्योग व्यवसाय ट्र्याकमा ल्याउने काम राज्यको, तैँले ट्र्याकभन्दा बाहिर गइस् भने तैँले उचाइ गर्नुपर्छ है, त ट्र्याक यो समयभित्र त ट्र्याकमा आइसक्नु पर्यो अनि तैँले आफ्ना व्यवसाय खुलम खुला काम गर्नु पर्यो भन्ने कुरा गरेर उद्योग व्यवसायहरूलाई त्यो खालको एउटा मनोबल उच्च बनाउने काम चाहिँ राज्यले गर्नुपर्छ।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेल। अब सर हामीले अब यो बजेट पनि आउँदैछ, सधैँ हामीले नेपाली नागरिक जसले अलिकति कमाउँछौ करसँग जोडिन्छ, सरकार पनि चल्नुपर्छ राज्य पनि चल्नुपर्छ, तर अलिकति करको भार चाहिँ बोझ भयो, अलिकति बढी भयो, जेमा पनि कर लगाइयो, अलिकति हाम्रो आय भन्दा पनि बढी हामीले कर तिर्न हामी बाध्य भयौं भन्ने अलिकति गुनासो पनि बढिरहेको छ। अहिलेको सरकारले पनि व्यापक छलफल चलाइरहेको छ यसमा केही गर्न सकिन्छ कि भनेर। अब नेपालमा कर प्रणाली कति न्यायोचित छ भने
3: विकासजी, हामी करको कुरा गर्दा समग्रमा हाम्रो कर बढन भन्छौँ, करको भारमा सबैभन्दा उच्च भएको देशमै पर्छौँ हामी, टप 10 कन्ट्रीभित्रै पर्छौँ। विश्वको मूल्याङ्कन गर्यो भने हामीलाई करका हरेक ठाउँमा कर लाग्ने अवस्था छ, ओम टु टोम भनौँ न, गर्भदेखि च्यानसम्म हामीले कर तिर्नुपर्ने अवस्था छ। यो भनेको त राज्य विवेकशील नभएको अवस्था हो कि, कल्याणकारी राज्य अवस्थामा के हुन्छ भन्नुहुन्छ भने राज्य विवेकशील हुनुपर्छ भन्ने मान्यता राखिन्छ। राज्यले हरेक नागरिकका कुराहरू ओम टु टोमसम्मका कुराहरूलाई, गर्भदेखि च्यानसम्मका कुराहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने भन्ने हुन्छ, तर हामी कहाँ त्यो अवस्था छैन। करकै कुरा गर्नुहुन्छ भने हामी कहाँ कर आयकरदेखि लिएर हरेक रोड करदेखि लिएर हामीले सड़कमा तिर्ने त्यो ढाट कर, यस्ता करहरू पनि धेरै धेरै शीर्षक अन्तर्गत जनताहरूले राज्यलाई कर बुझाउनु पर्ने हुन्छ, र फेरि करको इफेक्टिभ युटिलाइजेसन पनि हामीले बुझिरहेका छैनौँ। आम नागरिकहरूले कर तिरेको तिरै छ, कर के को लागि तिर्ने भन्ने क्वेसन पनि अहिलेसम्म आम नेपाली जनतामा रहेको छ, र यो यसले गर्दा पनि यो विद्रोहका अवस्थाहरू यस्तै कारणले पनि उब्जेका हुन्। त्यसो भएको हुनाले नेपालको कर प्रणाली अत्यन्तै अहिलेसम्म वैज्ञानिक छैन भन्छु म। कर प्रणालीमा कस्तो भने करका दरहरू पनि उच्च छन्, कर तिर्नेहरूलाई कुनै खालको त्यस्तो प्रोत्साहन अनि त्यस पछाडि कर उच्च कर तिर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने राज्यको विशेष सुविधाहरू दिने र उसलाई चाहिँ थप लगानी गर्न को लागि प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू छैन, जसले कर छली गर्छ अथवा जसले बीचमा मिडिएटर भएर काम गर्छ कर अथोरिटी र फाइनल ट्याक्स पेयरहरूको बीचमा बसेर दलाली गर्छ त्यस्ता मान्छेहरूलाई राज्यले प्रोत्साहन गरेको अवस्था थियो भने अब कसो सरकारले यो चाहिँ छोड्नुपर्छ। र नेपालमा संरचनागत रूपमा कर भन्नुहुन्छ भने हामी कहाँ राज्यमा कस्तो भने आयकरको योगदान हामी कहाँ झण्डै यसमा 50.1% छ भन्छौँ, मूल्य अभिवृद्धि करको 25.1% 15% छ भने अन्तशुल्क स्वास्थ्य सेवा अन्तशुल्कको 20.91% चाहिँ यसको योगदान रहेको छ भने स्वास्थ्य सेवा करमा 1.13% योगदान रहेको छ। यसले गर्दा टोटल के भन्छौँ भने हामी कहाँ अहिलेसम्म पनि डाइरेक्ट कस्टभन्दा इन्डाइरेक्ट कस्टको वर्धन बढी छ। यो जबसम्म राज्यले यो इन्डाइरेक्ट कस्टको सीमालाई घटाउँदै डाइरेक्ट कस्टलाई मान्छे स्वतै स्वत कर तिर्न सक्ने वातावरण क्रिएट गर्दैन तबसम्म राज्यले त्यो लोक कल्याणकारी राज्यको भूमिका पनि निर्वाह गर्न सक्दैन भन्छौँ हामी।
2: त्यो प्रत्यक्ष कर र अप्रत्यक्ष करको सन्तुलन चाहिँ ठिक छैन।
3: हामी कहाँ आजसम्मको करको सन्तुलन भनेको अप्रत्यक्ष करको भार बढी छ। अप्रत्यक्ष करमा हामी भन्सारदेखि भ्याटदेखि लिएर अनि यो भ्याटमा पनि कस्तो छ भन्नुहुन्छ भने फाइनल कन्ज्युमरलाई अत्यन्तै ठुलो परेको छ। एकल रेटले गर्दा हामीले भन्सारमा उठाउने पनि 13% अनि त्यो रेस्टुरेन्टमा गएर खाने मान्छेलाई पनि फाइनल कन्ज्युमरलाई पनि 13% लगाउँछ। यसले न्यायचित भएन। यो करका दरहरू पनि स्ल्याबहरूलाई पनि चेन्ज यो भ्याटको स्ल्याबहरूलाई पनि बहुदरमा लैजानुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ। त्यो गर्यो भनेदेखि फाइनल कन्ज्युमरहरूलाई केही उचाइ राहत हुन्छ। अनि हामी कहाँ करमा धेरै सुधार गर्नुपर्ने अवस्थाहरू पनि छन्। अब
2: सुधारको पाटोमा अलिकति आउँछु सर, होइन त्योभन्दा अगाडि अब जस्तो यो मूल्य अभिवृद्धि अर्थात भ्याट घटाउँदा राजस्वमा पर्ने असर चाहिँ कस्तो हुन्छ, यो भ्याटको बारेमा यो मूल्य अभिवृद्धि करको अहिले अलिकति छलफल पनि चलिरहेको छ, सबैलाई एउटै भयो, कम आय भएको मानिसले पनि त्यही प्रतिशत तिर्नुपर्ने, बढी आय भएकोले पनि त्यही प्रतिशत तिर्नुपर्ने भनेर यसमा चाहिँ यो सुधार गर्नुपर्ने कतिको आवश्यक
3: अवश्य विकासजी कस्तो भने हामी कहाँ सिंगल रेट भ्याट कार्यान्वयन गरियो, फेरि यो भ्याटको सबैभन्दा ठूलो योगदान पनि रह्यो र कस्तो भइसक्यो भन्नुहुन्छ भने गत वर्ष विष्णु पौडेलले अनि त्यसो जान्दा पछाडि हाम्रो प्रकाश शरण महजीले त हवाईदेखि लिएर सबै क्षेत्रहरूमा तपाईँले कनेक्ट आइपिएसबाट पैसा तिर्दा पनि भ्याट कलेक्सन गर्ने जुन सिस्टम ल्याउनु भयो नि यसले गर्दा आम नागरिकमा समस्यै परेको पनि हो क्या। यसलाई चाहिँ उहाँहरूले ध्यानमा यसलाई चाहिँ किनभने योगदान त छ, हाम्रो हरेक वर्ष राजस्व संकलनमा भ्याटको योगदान अत्यन्तै महत्वपूर्ण छ भन्दा पनि हाम्रो कति न्यायचित छ भनेर राज्यले हेर्नुपर्ने हुन्छ क्या। राज्य हाम्रो लोकतन्त्रको कुरा गरिरहँदा हामीले राज्यको लोक कल्याणकारी कति भयो भन्ने कुरा पनि हेर्नुपर्छ। अनि भ्याटको कुरा गर्नुहुन्छ भने झण्डै भ्याटको हिस्सा मैले अहिले तपाईँलाई भनिहालेँ, हाम्रो भ्याटको हिस्सा झण्डै कुल राजस्व संकलनको 25% छ सिङ्गल भ्याटको मात्रै। यसलाई चाहिँ घट्दा त राज्य हाम्रो बजेट घाटा यसलाई घटाउँदै जाँदा त बजेट घाटा त अवश्य नै पर्छ किनभने हाम्रो हरेक वर्ष झण्डै 2-3 खर्बको हारिमा हामीले बजेट घाटा बियर गरिरहनु परेको छ भने कुल राजस्व हामीले यति टार्गेट गर्छौँ यति 100% उठाउँछौँ भनेर राखेको जस्तै 7 खर्ब उठाउँछौँ भने 5 खर्बको हारिमा राजस्व उठेको छ। यो राजस्व उठाउँदा झण्डै हामीले लक्ष्यको 75-80% हामीले टार्गेट मिट गरेका छौँ। यो त्यो 20% हामीलाई सधैँ घाटा रहिरहन्छ भने अझ यही दरलाई घटाउनु हो भने त बजेट घाटाको आकार बढ्छ। यो बजेट घाटाको घाटा बढ्दै गयो भने फेरि हामीलाई सामान्य खर्च परिचालन गर्न पनि अप्ठ्यारो हुन सक्छ। सरकारी तलब भत्ता दिन, शिक्षकलाई तलब दिन, सैनिकलाई तलब दिन सामान्य त्यो पर्न सक्छ। र अब यसमा चाहिँ राज्यले निर्मम के हुनुपर्ने अवस्था छ भने अब अहिलेको राज्यले सार्वजनिक खर्चलाई एकदमै निर्मम भएर घटाउने र यो करका दरहरू र भ्याटकै दरलाई पनि बिस्तारै अहिले एउटा उसमा मात्रै गरौँ, स्याम्पलिङ मात्रै गरौँ, ट्रायल मात्रै गरौँ, बहुदर बनाऊ न, रेस्टुरेन्ट तथा होटलहरूमा गएर फाइनल खाने मान्छेलाई 13% नलगाउँ, त्यो मान्छेलाई नलगाउँ, अरूलाई 13% राखौँ, वस्तु तथा सेवाको आयात निर्यातमा के अरे आयातमा 13% लगाऊ है, अन्य फाइनल कन्ज्युमरहरूलाई जस्तै सपिङ मलबाट गएर चामल किन्ने मान्छे दाल किन्ने मान्छेलाई 13% नलगाउँ होइन त्यसलाई चाहिँ 10% झारौँ यसलाई स्याम्पलको रूपमा केही सेक्टरमा यो चाहिँ राज्यले यो चाहिँ सुरुवात गर्नुपर्छ। सायद यो आगामी यो अहिले बन्दै गरेको बजेटमा यो आउँछ होला भन्ने कुरा मैले विश्वास पनि गरेको छु।
2: यो मूल्य अभिवृद्धि करले यो गरिब नागरिक र धनी नागरिक बीचको यो खाडल चाहिँ कस्तो छ?
3: होइन
2: पार्छ कि एउटै हुन्छ?
3: होइन यस्तो छ विकासजी, अब धनी र गरिबलाई त लाग्ने त सबैलाई समानै 13% नै हो होइन, तर गरिबलाई चाहिँ गरिबको खर्च गर्ने क्यापासिटी र पेइङ क्यापासिटी कम हुन्छ नि त, गर्दाखेरि गरिबको सेभिङमा असर गर्छ। उसले बढी खर्च गर्नु पर्यो भने उसको त पकेटबाट त पैसा जान्छ, पकेटबाट पैसा गयो भनेदेखि उसले अन्य आफ्नो शिक्षा स्वास्थ्य अन्य उसमा गर्नुपर्ने खर्चहरू कम हुन सक्छ, त्यसले गर्दा गरिब गरिबै हुँदै जाने अवस्था झन् सिर्जना हुन सक्ने अवस्था रहन्छ।
2: जस्तो हामीले अब यो क्रय शक्तिको कुरा गर्छौ नि, करसँग पनि जोडिन्छ यो, कर बढाउँदा उपभोक्ताको क्रय शक्ति र बजारमा चाहिँ असर परेको देखिन्छ कि देखिँदैन?
3: अभियसली पर्छ विकासजी, क्रय शक्तिमा रास आउँछ कर बढ्दै जाँदाखेरि, किनभने त्यो राजस्व सरकारको धुकुटीमा पैसा त जम्मा होला तर कन्ज्युमरहरूले एबिलिटी टु पेइङ ट्याक्सेस चाहिँ कमजोर बनेर जान्छ। त्यो बनाउनको लागि त इकोनोमिक एक्टिभिटिजहरू इन्क्रिज कसरी हुन्छ? करको दरहरू घटाएर पनि एक्टिभिटिजहरूलाई इन्क्रिज गर्नेतर्फ राज्य लाग्नुपर्छ।
2: जस्तो अब सरकारले कर त लिनै पर्यो, राज्य सञ्चालन गर्नै
3: पर्यो,
2: तर
3: राज्य सञ्चालनको प्रमुख उनी यही हो, गर्नै हो।
2: तर अब अत्यधिक करको भारको विकल्प चाहिँ के हुन सक्छ?
3: त्यसलाई त कस्तो भने करलाई पनि सन्तुलित बनाएर राज्यले चाहिँ करकालाई पुनरावलोकन गर्दै जानु पर्यो। रेटहरू जुन आयो जस्तै भन्छ, एउटा तपाईँ भन्नुहोस् न, इन्डियामा 15-16 लाख पर्ने गाडीलाई हामीले यहाँ 55-56 लाख रुपियाँ तिर्छौँ भनेपछि 300% एउटा गाडीमा बाट भन्सार अन्त शुल्क भ्याट गरेर राज्यले असुल उपर गरेको छ नि। अब त्यहीँ बोर्डर पारी सुनौली पारी गएर मान्छेले 15 लाखमा गाडी खरिद गरेर तिर्न चढ्न सक्छ भने यतापट्टि छ उसको त पर्चेसिङ पावरमा त यतापट्टि आइपिसी त असर त पर्यो नि होइन। यसलाई चाहिँ राज्यले कम गर्दै गर्दै र अप्टिमम नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा जानुपर्छ र यो दरहरू घटाउनुपर्छ र यो अत्याधिक अप्रत्यक्ष करको भारलाई राज्यले कसरी कम गर्ने सन्दर्भमा राज्यले अब हरेक चोटि यो कर पुनर्निर्धारण आयोगहरू भन्ने गर्छन्, कर सम्बन्धी परामर्श समितिहरू भन्ने गर्छन्, योले हरेकचोटि सुझाव दिएका छन्, त्यो सबै हाम्रो बुकमा मात्र सीमित भएका छन्। अब अहिलेको यो दुई तिहाईको सरकार जो काम गर्न अत्यन्तै जागरूक पनि छ भन्छु मैले, र हामीले अर्थतन्त्रमा फेरि अत्यन्तै विज्ञ अर्थमन्त्रीको रूपमा पनि पाएका छौँ, विश्वले चिनेको अर्थमन्त्री हुनुहुन्छ, उहाँले कसरी अर्थतन्त्रलाई लैजाने अथवा यी करका दरहरूले कसरी समायोजन गर्ने सन्दर्भमा पक्कै पनि ध्यान दिनुहुन्छ होला। अहिले पनि लिटिल बिट दिनुभयो भने पनि हामीले चाहिँ अलिकति राहतको महसुस चाहिँ गर्न सक्छौँ।
2: नेपालमा जस्तो कर संकलन भन्दा पनि यो खर्च व्यवस्थापन चाहिँ कमजोर भएको हो,
3: अत्यन्तै हो नि, हाम्रो खर्च व्यवस्थापन त अत्यन्तै कमजोर, लापरवाही,
2: हामीले व्यवस्थापनको पाटोमा मतलब नगर्ने, एकरो कर चाहिँ बढाउनु पर्छ, थोपार्नु पर्छ, त्यताबाट चाहिँ जनताबाट लिएकोले तर हाम्रो व्यवस्थापनमा चाहिँ कमजोरी देखियो।
3: हाम्रो क्यापेसिटी इन्क्रिज भएर खर्च गर्नु कुरो त छुट्टै हो होइन, क्यापेसिटी नहुँदा नहुँदै खर्च, जस्तै पछिल्लो पिरियडमा मैले हामीले के पनि भन्ने गरेका छौँ, धेरै अध्ययनले पनि के देखाउँछ भने सार्वजनिक ऋणको भार बढ्दै जानुमा हामीले यस्तै खर्चहरू पनि व्यवस्था नगर्न सकेनन् र अनप्रोडक्टिभ सेक्टरमा के अनप्रोडक्टिभ सेक्टरमा हाम्रो सार्वजनिक खर्च के अरे ऋण जाँ गएर खर्च भयो। यसले गर्दाखेरि कस्तो भने जहाँ खर्च गरियो त्यसले प्रोडक्टिभिटी दिन सकेन, अनि भार बढ्दै गयो, त्यो ऋणको भार चाहिँ हामीले ऋणको किस्ता तथा सामान तिर्नको लागि फेरि हामीले ऋणै लिनुपर्ने अवस्थामा देशलाई पुर्याइयो। भन्नुको अर्थ त कस्तो भने इकोनोमिक एक्टिभिटी र प्रोडक्सन ऋणलाई चाहिँ के गर्यो भने अथवा उठेको राजस्वलाई हामीले उत्पादनसँग नै जोड्न सकेनौँ, हामी खर्चलाई मात्रै बढावा दियौँ। हामीले के अपेक्षा गरेका थियौँ भने 2074 सालमा दुई तिहाई वामपन्थीहरूको सरकार बन्दै गर्दा अब राज्यले एक खालको पोलिसीमा डिपार्चर गर्छ होला, सार्वजनिक खर्चमा एकदम विज्ञविज्ञ रूपमा अर्थ मन्त्रालयमा जानुभएको युवराज खतेडा आदि हुनुहुन्थ्यो, मौद्रिक नीतिको विशेषज्ञ हुनुहुन्थ्यो, उहाँले यो खर्च व्यवस्थापनमा जानुहुन्छ होला भन्दा उहाँ खर्च व्यवस्थापनमा लागेको हामीले देख्यौँ। अब यहाँ हेर्नुहोस् कि कस्तो विरोधाभास अवस्था छ भन्नुहुन्छ भने एउटा निजामती कर्मचारीलाई सीमित 2-3 वर्षको तलब पनि बढेको छैन बिचरा, उसको लिभिङ स्ट्यान्डर्डलाई मेन्टेन हुने हामीले तलब दिन सकिरहेका छैनौँ। अब हामीले के गरिरहेछौँ भन्नुहुन्छ भने त्यो जनताको सेवा गर्न भनेर आएका जनप्रतिनिधिहरू छन् उहाँहरूलाई तलब भत्ता दिइरहेछ, अनि उहाँले मनपरी खर्च गर्नु भएको छ. उहाँलाई गाडी चाहिएको छ, एउटा गाउँपालिकाको अध्यक्षलाई करोडको गाडी चाहिएको छ, उपाध्यक्षलाई करोडको गाडी चाहिएको छ. यो त राज्यले ध्यान नदिएको भन्छु मैले, राज्यको खर्च गर्न सक्ने क्यापेसिटी नभएको, उनीहरूको ध्यान नपुगेको भन्छ. इनप्रोफेसनल राज्य संरचना हुँदाखेरि राज्यले कति ठूलो बर्डन बियर गर्नुपर्छ भन्ने कुरा त विगतका सरकारहरूलाई हेर्दा हुन्छ. यो चाहिँ गल्ती नगरोस् भन्छु यो सरकारलाई, मैले बन्दै गरेको सरकारले यो चाहिँ गल्ती नगरोस्. सेवा सुविधा त दिने हो, तर हाम्रो क्यापेसिटी अनुसार हो दिने हो, र जनप्रतिनिधिलाई सेवा सुविधा दिने होइन, तलब दिने होइन. उहाँलाई जनताको सेवा गर्न भनेर आउनुभएको छ, उहाँले सेवाको लागि सर्टेन उहाँको खर्च चाहिँ मेन्टेन गरिदिनु पर्यो, तर तलब रूपमा बाँडेर हामीले यो फजुल खर्च बढायौँ. अहिले हामी जुन यो संहितामा गइसकेपछि, संहिता त आफैमा नराम्रो कन्सेप्ट होइन, यो अत्यन्तै विश्वव्यापी सुन्दर पक्ष हो, र हाम्रो जस्तो देशमा अहिलेको जुन मोडालिटीमा रहेको संहिता छ, यो ठिक कि बेठिक भन्ने कुरा त अझै पनि बहसको छलफलको विषयमा छ. यसले गर्दाखेरि किनभने संहितामा गइसकेपछि हाम्रा सार्वजनिक खर्चहरू बढ्दै गएका छन् र राज्यलाई ऋणको भार बढ्दै गएको छ, यसलाई चाहिँ पुनरावलोकन गरेर जानुपर्ने अवस्था चाहिँ छ. त्यो भएको हुनाले राज्यले यो कुरालाई एड्रेस गर्नुपर्छ, सार्वजनिक खर्चलाई निर्मम भएर मिनिमाइज गर्नुपर्छ. मैले हेर्दै थिएँ, सुन्दै थिएँ, राज्यले यति गाडी तान्यो, सेवा सुविधा त के हुन्छ भन्नुहुन्छ भने विकासजी, सेवा सुविधा प्रोडक्टिभिटीसँग इन्क्रिज जोडिन्छ कि, कसले कति प्रोडक्टिभिटी निकालेको छ त्यो प्रोडक्टिभिटीको आधारमा सेवा सुविधा दिने हो, पर्फर्मेन्स बेस्ड सेवा सुविधा दिने हो भन्ने जनरल म्यानेजमेन्टको कन्सेप्ट हो. त्यो पनि राज्यले एप्लिकेबल गरेन. जसले पाए त्यसले गाडी चढिदिने, खर्दादेखि सुब्बा मान्छेहरू सरकारी साधनहरू दुरुपयोग गरिदिने, कर्मचारी संघ संगठन अनि अनेक यावतमा सार्वजनिक सबै साधनहरूको दुरुपयोग गर्ने यस्तो खालको प्रवृत्ति थियो. यस्ता खालका प्रवृत्तिहरूलाई निर्मम भएर राज्यले नियन्त्रणमा लिनु पर्यो र यो सार्वजनिक खर्च व्यवस्थापन गर्ने. अहिलेको अवस्थामा एकदम हटली भन्नुपर्छ, हार्डली भन्नुपर्छ, दुई तीन वर्ष राज्य सरकारले राजस्व बढाउन सक्ने अवस्था देख्दिनँ मैले, किनभने अर्थतन्त्र यति शिथिल अवस्थामा छ. यो अर्थतन्त्रमा लगानीकर्ताको कन्फिडेन्स बिल्डअप गरेर फेरि साइजमा आउनुको लागि राज्यलाई दुई तीन वर्ष लाग्छ. यो दुई तीन वर्षको बीचमा राज्यले खर्च नै व्यवस्थापन गर्ने.
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा नेपालको कर प्रणाली, ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेलसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
4: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin. Michelin. Michelin.
5: World's number one tire brand.
6: Classic Tech's 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech's kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
7: हाम्रा सेवाहरू:
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: श्रीधाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदु नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेलसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद।
1: करको दायरा विस्तार गर्न चाहिँ चुनौती खास के छ?
2: करको दायरा चाहिँ चुनौती त होइन, त्यो करको दायरा विस्तार गर्नको लागि हामी डिजिटाइजेसनमा जानु पर्यो होइन। अब कस्तो भने फेसलेस, त्यस पछाडि पेपरलेस, कन्ट्याक्टलेस करका उहरू अवधारणाहरू ल्याउनु पर्यो। अब अनि अन्तर्राष्ट्रिय रूपमा पोडेन्सियल नर्म्सहरू छन् करलाई कसरी सेवा दायरा विस्तार गर्ने भने ती नर्म्सहरूलाई कार्यान्वयन गर्नु पर्यो। फेरि त्यो कार्यान्वयन भने पेपरमा लेखेर कार्यान्वयन मात्रै गर्ने होइन, बजेट भाषणमा मात्रै गर्ने होइन, स्ट्रङली एक्सनमा देखिनु पर्यो सरकारको। त्यो देखियो भने अब अहिले त भर्खर बन्दै गरेको सरकारले जुन एक्सन ओरिएन्टेड काम गर्दैछ, यसले केही कुरा सञ्चार चाहिँ गरेको छ। फेरि अर्थतन्त्र हामीको राजनीति कस्तो भने राजनीति अत्यन्तै निर्मम हुने रहेछ विकासजी। काम असल कामलाई पनि असल नभन्न नसक्ने हाम्रो राजनीति, हामी कस्तो संस्कारमा हुर्केका छौँ भन्दैछु मैले। यो संस्कारलाई चाहिँ परिवर्तन गर्नुपर्छ र अब यो कर प्रणाली यसका कानूनी आधारहरूलाई संरचनागत समस्याहरूलाई बिस्तारै राज्यले ग्याजुअली गर्ने हो। एकैचोटि त सबै हुँदैन तर ग्याजुअली गर्नु भने राज्य निर्मम चाहिँ हुनुपर्छ कार्यान्वयनको पक्षमा।
1: यो उच्च कर दरले निजी क्षेत्रलाई लगानीमा असर कस्तो भइरहेको छ,
2: अहिले
1: व्यवसाय गर्न पनि कतिको कठिन छ यो अवस्थामा?
2: यस्तो छ, हाम्रो यसै सन्दर्भमा यो डुइङ बिजनेस इन्भाइरोमेन्ट नेपालमा करकै कारणले पनि हामीले चाहे जति वैदेशी लगानी भित्राउन सकेका छैन। हाम्रा नीतिहरू, हाम्रा कानूनहरू यस्तो समय सापेक्ष हुन सकेन नि। अब जस्तै हामीले कम्पिटिसन गर्ने अन्तर्राष्ट्रिय स्तरमा हाम्रै लेभलका हाम्रै साइज भएका इकोनोमीहरूसँग कम्पिटिसन, त्यहाँले कसरी लगानी भित्राए त? जस्तै अहिले दुबईमा त्यो खण्डहर मरुभूमिमा संसारका देशहरू लगानी गर्न भित्रिए नि, दुबई संसारको लगानीको हब बनिरहेको छ नि। त्यहाँ त के छ भन्नुहुन्छ भने आयकर छुट, त्यस पछाडि कर्पोरेट ट्याक्सहरू छुट, अनि जग्गा एक्विजिसन गर्दाखेरि राजस्वमा छुट, ती अन्य कानूनहरूमा र करका दरहरूमै परिवर्तन गरेर नै त्यसले लगानी त्यहाँ भित्राएको छ नि। अब हाम्रो जस्तो यस्तो प्राकृतिक रूपले भरिपूर्ण यति सुन्दर ठाउँ संसारकै, यो सुनको कचौरा भन्छौँ हामीले यसलाई, यो सुनको कचौरामा विदेशी लगानी नभित्रुनुको पछाडि त हाम्रा कानूनहरू, हाम्रो कार्यान्वयन गर्ने क्षमता अनि हाम्रो कर्मचारी तथा राज्य संयन्त्र अत्यन्तै कमजोर भएर नै विदेशी लगानी नभयो, हामीले आशा गरे जति विदेशी लगानी भेट्न नसकेको हो नि। अब यी हडलहरूलाई चाहिँ यो सरकारले परिवर्तन गर्नुपर्छ। यी दरहरूलाई कसरी समायोजन गरेर विदेशी लगानीलाई एट्र्याक्टिभ गर्ने हो, हाम्रा कम्पिटेटिभ, हाम्रो देशको कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूलाई कसरी फोकस गरेर इन्क्रिज गरेर लैजाने हो भन्ने हेर्नु पर्यो। किनभने हामी सुन्दर हिमालयमा पर्यटन विकासलाई जोड दिनु पर्यो होइन, हामीले पोखरा उता सुदूरपश्चिमतिरका ठाउँहरू होइन, रामारोसन अनि त्यस पछाडि गएर मुक्तिनाथ अनि त्यस पछाडि गएर उतापट्टिको ताप्लेजुङ, अब कहीँ हाम्रो धार्मिक पर्यटन होला, कहीँ चाहिँ हाम्रो साहसिक पर्यटन होला, कहीँ मनोरञ्जनको पर्यटन होला, यस्तो कुराहरूलाई फोकस गरेर हाम्रा कम्पिटेटिभ एडभान्टेजका सेक्टरहरूमा लैजानुपर्छ। अब हरेक वर्ष हामी ऊर्जा पनि सङ्कट पनि छ हामीलाई, यो ऊर्जा सङ्कटलाई पनि चाँडोभन्दा चाँडोलाई गर्नुपर्छ र ऊर्जा सेक्टरमा लगानीको वातावरणलाई एकदम उद्योग मैत्री अथवा व्यवसायिक मैत्री बनाएर लैजानुपर्छ। त्यो भयो भने राज्यले परिवर्तन हुन्छ र यो करका दायराहरूले पनि लगानी नभित्रिएको भन्ने कुरामा हामी स्पष्ट नै छौँ।
1: नागरिकमाथिको करको बोझ घटाउन पर्छ, सुधार आवश्यकता छ, दीर्घकालीन रूपमा दिगो र न्यायोचित कर प्रणाली पनि लागू गर्नु पर्यो।
2: एकदम बिल्कुल, त्यही हो मैले अहिले अगाडि नै तपाईँलाई भनिसकेको छु, राज्य कल्याणकारी हुनुपर्छ होइन, विवेकशील र कल्याणकारी हुनुपर्छ। यो विवेकशील र कल्याणकारी हुनु भनेको जनरल पब्लिकमा परेको बर्डन के हो, करको बर्डन के हो, यसलाई कर्मशः कमजोर के अरे कम गर्दैलाई जानुपर्छ र कम कर्मशः कम गर्ने सन्दर्भमा हाम्रो फेरि यता हाम्रो बजेटरी डिफिसिट नहुने गरी कसरी दायराहरू बढाउनु हुन्छ, सेल्फ एसेसमेन्ट गर्ने, सेल्फ एसेसमेन्ट गर्नेलाई प्रोत्साहन दिने र करका दायराहरूमा कस्तो छ भन्नुहुन्छ नि विकासजी, अहिलेसम्म हाम्रो राजस्व संकलन अथवा करको मोडालिटीमा के छ भन्नुहुन्छ भने के अरे कम्पनी रेजिस्टरमा दर्ता हुने, उद्योग तथा घरेलु साना उद्योगमा दर्ता हुने अनि एकजना लेखापाल अथवा अडिटरहरू राखेर नि उनीहरूले जे जे छ सेल्स भने छ भने वास्तविक नै नदेखाइदिने, सेल्स नै नदेखाइदिने, उसको बिक्री नै नदेखाइ, यसरी दायराहरू बढाउनु हुन्छ, सेल्फ एसेसमेन्ट गर्ने, सेल्फ एसेसमेन्ट गर्नेलाई प्रोत्साहन दिने र करका दायराहरूमा कस्तो छ भन्नुहुन्छ नि विकासजी, अहिलेसम्म हाम्रो राजस्व संकलन अथवा करको

0: फ्ल्याग अनि वस्तु तथा उनलाई चाहिँ वस्तुलाई 30 लाख भनेर थ्रेस होल्ड राखेको छ, यहाँसम्म भयो भनेदेखि तिमीहरू भ्याटमा जानु परेन, अर्कोमा जानु परेन, त्यहाँभित्रको ब्यालेन्स सिट बनाइदियो, पठाइदियो, ट्याक्सी लिन्स लियो, काम चलायो, कारोबार गरे हुन्छ करोडौँ, अनि यसले गर्दा अर्को अर्थतन्त्रमा सेकेन्डरी इकोनोमीको पनि डेभलप भएको छ, यसले गर्दा अर्थतन्त्रमा नकारात्मक असर पनि यसले देखिन्छ।
1: भनेपछि अब यो कर प्रणालीलाई सुधार गर्नको लागि अपनाउनु पर्ने उपायहरू चाहिँ अब तपाईँले जे जे भन्नुभयो यिनै हुन् कि यसमा केही थप केही छ?
0: अब यस्तो त कस्तो भने कर प्रणालीलाई अब करदाता सेवामा रूपान्तरण गर्नु पर्यो, आफ्नो कर अथोरिटीहरूले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउनु पर्यो होइन, अब विद्युतीय भुक्तानीलाई विस्तार गर्नु पर्यो, अनि यो यहाँभन्दा अगाडि 10% मूल अभिकृत फाइनल कन्ज्युमरले तिरेको तुरन्तै फिर्ता गर्ने भन्ने थियो, त्यसलाई एकदम स्ट्रिक्टली कार्यान्वयन गर्न सक्नु पर्यो, अनि स्वचालित कर चुक्ता प्रणाली वर्णपत्र लिने अवस्थाहरूलाई सुधारण गर्नु पर्यो। अब कस्तो भने अब यो कर सुधारमा यो विलासी जीवनशैलीमा उच्च निगरानी गर्नु पर्यो, मान्छेले कसरी के कस्तो आमदानी गरेर उसले विलासी जीवन बिताइरहेको छ त्यो हेऱ्यो भने त्यो करको दायराभित्र आउने भयो, अनि करमा एकीकृत सूचना प्रणालीहरूको गर्नु पर्यो, बायोमेट्रिक र दर्ताको सुदृढीकरण गर्नु बायोमेट्रिक गर्नु पर्यो, अनि कर परीक्षण र अनुसन्धानलाई वैज्ञानिक बनाउनु पर्यो, आधुनिक बनाउनु पर्यो। यसमा कस्तो भन्नुहुन्छ भने हालसम्म हामी कहाँ ट्याक्स इन्कम ट्याक्स आन्तरिक राजस्व कार्यालयले जनरल मान्छेहरू पनि नियुक्त मात्रै हुनुहुन्छ, त्यहाँ लोकसेवा पास गरेर आउने मात्रै हुनुहुन्छ, त्यसमा एक्सपर्टिज हुनको लागि सीएहरू चार्टर्ड एकाउन्टेन्टहरू पास गरेका क्वालिफाई भएका मान्छेहरूलाई पनि ट्याक्स एक्सपर्ट इन्कम ट्याक्स इन्डियामा जसरी कार्यान्वयन हुन्छ त्यसै गरी एक्सपर्टिजहरू लगेर कर परीक्षणलाई एकदम व्यवस्थित बनाउनु पर्यो, यस्तो गर्न सक्यो भने हुन्छ। र अब यो अडिट रेकर्ड म्यानेजमेन्टलाई सूक्ष्म र प्रवर कार्यान्वयन गर्नु पर्यो, र सूचना प्रविधिको र अहिले त अब एआई छ यसको अति उत्तम प्रयोग गरेर करको दायरा फराकिलो बनाउनु।
1: हामी एक समग्र कर प्रणालीका बारेमा कुराकानी गर्यौं, न्यून आय भएका व्यक्तिलाई लगाउने कर र अलिकति बढी आय हुने नागरिकलाई लगाउने करका बारेमा पनि कुराकानी गर्यौं, साथसाथै समग्र अर्थतन्त्रको बारेमा पनि कुराकानी गर्यौं। अब बजेट भाषण हुँदैछ, बजेट आउँदैछ नयाँ आर्थिक वर्षको लागि, यसका बारेमा पनि के कुराकानीहरू गर्यौं। अब अलिकति सर म यो जुन एलडीसी ग्रेजुएसन भनेर अहिले निकै अलि चर्चा पनि भइरहेको छ, सरकारले नेपाललाई अधिकम विकसित राष्ट्र एलडीसीबाट बाहिरिँदा नेपाललाई फाइदा र जोखिम के हुन्छ भनेर अहिले झ्याप्पै नजाने भनेर पनि भनिरहेको छ विकास उन्मुख देशतर्फ, यो सरकारले यो निर्णय गर्नुको कारण चाहिँ के हो खास?
0: विकासजी, यो एलडीसी ग्रेजुएसन सन्दर्भमा, यो नेपाल अल्प विकसितमा स्थानीय सन्दर्भमा हामीले जनरल कन्सेप्ट बुझौँ। सन् 1971 संयुक्त राष्ट्र संघको महासभाले विश्वका सबैभन्दा गरीब र विकासमा गम्भीर संरचनात्मक अवरोध सामना गरिरहेका राष्ट्रहरूलाई पहिचान गर्न कि अति कम विकसित राष्ट्र भनेर उसले डिफाइन गर्यो। यो डिफाइन गरिसकेपछि यसमा नेपाल लगायत अन्य देशहरूलाई समावेश गर्यो। यसमा तीनटा मापदण्डहरू लगाएको थियो अल्प विकसित, यसमा कस्तो भने कुनै अल्प विकसित देशबाट विकसित देशमा स्तर उन्नति हुनको लागि तीनटा मान्यता ल्याएको थियो, कुनै पनि मुलुक एलडीसीबाट निस्कने तीनवटा कम्तीमा मापदण्ड पूरा गर्नुपर्छ भनेर उसले भनेको थियो। ती मापदण्डहरूमा ग्रस नेसनल इन्कममा इन्क्रिज अनि मानव सम्पत्तिको के अरे एसडीआईमा इन्क्रिमेन्ट र आर्थिक तथा वातावरणीय जोखिमहरूमा इन्क्रिमेन्ट इबीआई आदिहरूमा इन्क्रिमेन्ट गर्नु र एउटा तोकिएको सीमामा रहेको छ यसमा इन्क्रिमेन्ट गर्यो भनेदेखि एलडीसीबाट विकसित देशमा अपग्रेडेसन गर्छौ हुन सक्छ भन्ने कुरा राखिएको थियो। र हामीले कस्तो भने सन् 1900 त्यति बेला ती आधारभूत आवश्यकता सन् 2015 हामीले पूरा गरेका थियौँ त्यति बेला, त्यो पूरा गर्दाखेरि पनि त्यति बेला योग्य भए पनि हामीले के गर्यौँ भने त्यति बेला हामी कहाँ भूकम्प गएको थियो विनाशकारी 2072 सालको विनाशकारी गर्दा, त्यति बेला यो चाहिँ अहिले नगरौँ, हामीले भूकम्पमा म्यासिभ खर्च गर्नुपर्नेछ, आम नागरिकहरूमा बसोबासको व्यवस्था गर्नुपर्नेछ, त्यसो भएको हुनाले अहिले स्थिति नगरौँ भन्नुभयो त्यो भनेर त्यति बेला राज्यले त्यसलाई पर सार्यो।

0: त्यस पछाडि हामीले फेरि 2011 पनि हामीले मापदण्ड पुरा 21 पनि मापदण्ड पुरा गरेका थियौँ। फेरि त्यति बेला पनि हामीलाई कस्तो भयो भने सरकारले के गर्यो भने कोभिड लगायतका अन्य समस्याले हाम्रो अर्थतन्त्रमा गम्भीर असर पार्यो। यो गम्भीर असरले गर्दाखेरि हामी चाहिँ स्थिर हुनुहुन्थ्यो त्यसलाई फेरि त्यति बेला पनि पर साध्ने भने अहिलेसम्म फेरि सरकारले के गरेको छ भन्नुहुन्छ भने यो सरकारले अहिलेको स्थगन गर्नुको प्रमुख कारण के हो भने नेपालको परराष्ट्र मन्त्रालयले स्थगन स्थगित 5 कारणहरू उल्लेख गरेको छ कि त्यसमा पहिलो कारण क्षेत्रीय द्वन्द र भूराजनीतिक तनावले अर्थतन्त्रमा प्रतिकूल असर परेको छ। अहिले जस्तै
1: मध्य पूर्वको
0: द्वन्द अनि त्यस पछाडि रसिया र युरोप के अरे रसिया र युक्रेनको युद्धले खाद्य आपूर्ति श्रृङ्खलाहरूमा अत्यन्तै गम्भीर असर परेको छ। यसले गर्दा देशको हाम्रो अर्थतन्त्रमा असर परेको छ भन्ने भयो भने अर्को दोस्रोमा के छ भने स्तरीय पछाडि अन्तर्राष्ट्रिय बजारमा पाइने हाम्रा प्राथमिकता सुविधाहरू छन् नि त्यो घुम्ने जोखिम रहन्छ। त्यो जोखिमलाई पनि यथावत राखौँ किनभने हामीले अन्तर्राष्ट्रिय सहयोगहरू लिनको लागि अहिले चाहिँ यो हामी विकसित देशमै अहिले स्थिरनीति गऱ्यौँ भने यो गुम्न सक्ने अवस्थाले हामीले धेरै कुरा घुमाउनु पर्ने अवस्था रहन सक्छ र त्यसले गर्दा हामीलाई राखिराखौँ भनौँ भने सरकारले अर्को तेस्रो कारण के देखाएको छ भने यो स्मुथ ट्रान्जिट स्ट्राटेजीको सुस्त कार्यान्वयन भएको अवस्था छ। त्यसले गर्दा पनि यसलाई कार्यान्वयन नगरौँ र चौथोमा कोभिड महामारीको दीर्घकालीन असर र अझै पूर्ण स्थिर नभएको कारण आर्थिक पुनरुत्थान गर्न गाह्रो भएको कारण देखाएर र पाँचौंमा विश्व आपूर्ति श्रृङ्खलामा भएको अवरोध र रेमिटेन्स हामी रेमिटेन्स झण्डै हाम्रो अर्थतन्त्रको कुल जीडीपीको 25% भन्दा माथि हाम्रो रेमिटेन्स जानेको छ। यो यसमा पनि घट्न सक्ने जोखिम भएको हुनाले यसलाई पर सार दिनको लागि अनुरोध गरेको छ। यसले गर्दा के हो भने हाम्रो स्तरोन्नति हुँदाखेरि चाहिँ हाम्रो के फाइदा हुन्थ्यो भने अन्तर्राष्ट्रिय विश्वसनीयता र लगानीकर्ताहरू आकर्षित हुने सम्भावना रहन्थ्यो भने नीतिगत स्वायत्तता र संरचना रूपान्तरणको दबाव हुन्थ्यो हामी त सुधार गर्नु नै पर्ने अवस्था रहन्थ्यो भने नयाँ व्यापारिक र कूटनीतिक अवसरहरू पर्दा हुन्थ्यो भने यस्तो स्तर उन्नति नगर्दा हामीलाई के घाटा भयो त भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ। यसले गर्दा कस्तो भने हाम्रो व्यापार प्रसारिताको पो क्षतिमा र निर्यातमा झड्का पुग्ने अवस्था देख्छौँ किनभने सबैभन्दा ठूलो जोखिम भनेको भन्सार र परिणामात्मक सीमाबिनाको बचार पहुँच गुम्नु हो हाम्रो। हामीले नेपालको तयारी पोसाक पश्चिमिना गलैँचा जस्ता निर्यातमुखी उद्योगहरूको यो सुविधामा निर्भर छ र अन्तर्राष्ट्रिय श्रम संगठन आयोलीको मूल्याङ्कनले के भनेको छ भने हामीले स्तरोन्नति भएमा 5 वर्षभित्र करिब 1,32,000 रोजगारी र 1 अरब बराबरको आर्थिक क्षति बिहोर्नुपर्ने जोखिम छ। यो कुरालाई नै मध्यनजर राखेर हामीले परसारेको हुनुपर्छ राज्यले सरकारले यो गरेको हुनुहुन्छ अनि सहुलियतपूर्ण वित्त र विकास सहायतामा कर्मिक समाप्ति हुन सक्छ। अहिले जुन एलडीसी भनेर हामीले पाइरहेको सुविधा छ एलडीसीको हैसियतले सहुलियतपूर्ण कर्जा कम ब्याज दरमा लामो भुक्तानी अवधि भएका र अनुदानमा पहुँच दिएको छ। स्तरोन्नति पछाडि के हुन्छ भने यी वित्तीय क्षेत्रहरू क्रमशः कम सहुलियत र बजार दरहरू घट्दै जाने भएको हुनाले राज्यले यसलाई ढगेलेको छ।
1: तर राज्यले यो गरिरहँदाखेरिमा हामी चाहिँ प्रतिस्पर्धी हुन चाहिँ नसक्ने हाम्रो क्षमता चाहिँ बढाउनमा यसले चाहिँ असर गर्छ भन्ने कुराहरू पनि छन्
0: हो एकदम बिल्कुल विकासी हामीले अहिले भनिसक्यौँ अहिलेको अवस्था भनेको अर्थतन्त्रको लागि अत्यन्तै जोखिम अवस्था हो हाम्रो। राज्यले अहिलेको सरकारले यो कुरालाई सूक्ष्म अध्ययन गरेको हुनुपर्छ किनभने स्तर उन्नति हुँदा पनि हामी कहाँ धेरै अवसर गुमाउन सक्ने अवस्था भयो र हामी किनभने त्यहाँ बीच पोइन्टमा रहेको देख्छु मैले किनभने स्तर उन्नति हुँदा फाइदा कि यही अवस्थामा रहँदा 3 वर्ष धकेल्दा हामीलाई फाइदा भन्ने कुरा राज्यले अहिलेको सरकारले अत्यन्त सूक्ष्म अध्ययन गरेको गरेर नै यसलाई
1: तर हामी चाहिँ अब यो 3 वर्षमा तयारी गरेर हामी स्तर उन्नतिमा जाँदा चाहिँ ठिक हुन्छ
0: एकदमै बिल्कुल त्यही हो त्यो हामीले हामीले ती भएका सबै संरचनाका कुराहरू सुधार गरेर हाम्रो प्रतिस्पर्धात्मक क्षमतालाई बढोत्तरी गरेर र यी सुधारका उपाय गरेर जाँदाखेरि फाइदा हुन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालको कर प्रणाली ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय र नेपाललाई अति कम विकसित राष्ट्रबाट बाहिरिँदा नेपाललाई हुने फाइदा र जोखिमका बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ अर्थ एवं वित्तीय विश्लेषक शालिग्राम पौडेल। अब म अलिकति यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धीका कुराहरूमा आए। अब यो सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ग्रे लिस्ट अर्थात नकारात्मक सूचीमा परेको छ। नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण के यही नै हो?
0: यसको कोर थिम त कस्तो छ भन्नुहुन्छ भने अहिले नेपाललाई फाइनेन्सियल टास्क फोर्सले ग्रे लिस्टमा राख्नुको पछाडि हामीले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जस्तो भने सन् 1980 दशकमा विश्वव्यापीकरण र आर्थिक उदारीकरण आउँदा वित्तीय उदारीकरण पनि आयो. यो वित्तीय उदारीकरणमा ग्लोबल इकोनोमी इन्टिग्रेसन भयो. इन्टिग्रेसन हुँदाखेरि के यसले के असर अवसर के अरे उसले समस्या ल्यायो भन्नुहुन्छ भने विकासजी, अन्तर्राष्ट्रिय रूपमा अवैध धनको ओसार पसार पनि संसारभरि भयो, कालो धनको सर्वर गर्यो. त्यसमा सम्पत्ति शुद्धिकरणदेखि लिएर आतंकवादी क्रियाकलाप अनि त्यस पछाडि गएर ट्याक्स इभ्यासनका पैसाहरू चाहिँ अर्थतन्त्रमा फैलाउने अवस्था भयो र हाम्रो जस्तो देशलाई ट्रान्जिट पोइन्ट बनाउने अवस्था रह्यो. यो ट्रान्जिट पोइन्टले गर्दाखेरि यो कस्तो भने सन् 2008 हाम्रो पहिला पनि परेका थियौँ, ग्रिन लिस्टमा परेको थियो. त्यो 2008 हामीले केही सुधार गऱ्यौँ, फेरि हट्यौँ र फेरि सन् नेपाल फेब्रुअरी 2025 दोस्रो पटक ग्रिन लिस्टमा परेको छ. अब यसले के गरेको छ भने यो सम्पत्ति सृजना आतंकवादी क्रियाकलाप वित्तीय लगानी नियन्त्रण कमजोरी देखियो भने यो ग्रिन लिस्टमा राखेको हो. फाइनेन्सियल एसेट ट्रान्सपोर्टको अन्तर्राष्ट्रिय अनुगमन निकाय एसिआइपिआरसी ग्रुपले नेपालको अहिलेको प्रगति सुस्त रहेको छ. यो सुस्त केमा हो प्रगति भनेको हामीले यी क्रियाकलापहरूलाई गर्न जुन नीति निर्माण गर्यौँ त्यसको कार्यान्वयन पक्ष अत्यन्तै फिटलो रह्यो. हामी जस्तै अहिले झन्डै 31,000-32,000 जति सहकारी संस्थाहरूमा राखिएका डिपोजिटहरू जोखिममा छन्. ती संस्थाहरूमा राखिएको डिपोजिटको पर्पज स्रोतहरू नै खुलाउन सकिएन. स्रोत खुलाओ भनेर हरेकचोटि राज्यले कानुन त बनायो तर त्यो कार्यान्वयन भएन. राज्यले त्यो कार्यान्वयनपट्टि राज्य संयन्त्रलाई ध्यानै दिएन. ध्यान नदिइसकेपछि फाइनेन्सियल टास्क फोर्सले तिमीहरू कार्यान्वयन छैनौ, तिमीहरूले हामीले तोकेको भनेर कार्यान्वयन गर्न सकेनौ, तिमीहरू फेरि ग्रिलिस्टमा छौ, अब पनि तिमीहरूले यो काम गर्न सकेनौ भने जस्तै यसमा कानुनी र संरचना सुधारहरू गर्न सकेनौ, नियम र सुपरिसनलाई स्ट्रङ बनाउन सकेनौ, अनुसन्धान र अभियोजनलाई तिमीहरूले प्रभावकारी बनाउन सकेनौ र आतंक र आम विनाशका कुराहरूलाई तिमीहरूले सूक्ष्म निगरानी गरेर काम गर्न सकेनौ भने तिमी फेरि अब हामी ग्रे लिस्टमा होइन ब्ल्याक लिस्टमा जाने सम्भावना छ. त्यो भएर नै अहिलेको सरकारलाई यो अवस्था यो अहिले बनिरहेको सरकारलाई यो कुराहरू ग्रे लिस्टबाट बाहिर आउनको लागि पनि नीति बनेका नीति र ती नीतिमा सुधार गर्नुपर्ने कुराहरू केही छ भने थप गरेर नीति कार्यान्वयनमा जानु सबैभन्दा ठूलो चुनौती हो र यो सरकारले त्यो चुनौतीलाई पक्कै पनि नजरअन्दाज गरेको छैन होला भन्ने लाग्छ. यसैलाई हेरेर भने एलडिसी ग्रेजुएसनले रोकेको हुनसक्छ र अनि त्यस पछाडि यी कार्यान्वयन गर्यो भनेदेखि आतंकवादी दोष गर्छौँ. हामीले हेर्नु दुर्भाग्य संसारमा 3 देशहरू ब्ल्याकलिस्टमा छन् भने झन्डै 22 देशहरू यो ग्रे लिस्टमा छन्. संसारका 200 देशमा हामी 22 देशमा पर्नु भनेको हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? यो विगतका 10-15-20 वर्षका सरकारहरूले के गरेका रहेछन् त? 2008 परिसकेपछि यो फेरि पर्छ पर्ने जोखिममा ल्याइपुर्याउनु भनेको त यो राज्य संयन्त्रकै कमजोरी हो नि, कानुन कार्यान्वयनकै कमजोरी हो नि. उनले त बैंक तथा वित्तीय संस्थाहरूमा डिपोजिटमा आउने पैसाहरूको स्रोत खुलाउ भनेको छ, सहकारीमा भएको कुराहरू कुन उसबाट आएको छ स्रोत खुलाउ भनेको छ, सम्पत्ति घर जग्गा कारोबारमा अवैध कारोबार भयो यो अवैध कारोबार न्यून उसमा चाहिँ रजिस्ट्रेसन गर्ने हाई उसमा ऊ गर्ने अवैध कारोबार भइरहेछ तिमीहरूकोमा भनेर उसले धेरैचोटि उसलाई नेपाललाई वार्निङ गर्यो तर हाम्रो यसमा राज्यले यो कारणलाई प्रपरली कार्यान्वयन दिन सकेन. अब यस्तो पर्यो भने देशलाई विदेशबाट आउने रेमिटेन्सहरू ठप्प हुन सक्ने
1: विदेशी लगानीमा प्रभाव त
0: परिरहन्छ. यसले गर्दा त हामी अझसम्म युवा जनशक्तिलाई बाहिर पठाएर तिनीहरूले नै पठाएको रेमिटेन्सले अर्थतन्त्र धानिरहेका छौँ भने फेरि तिनै युवाको पसिनाले त्यहाँ विदेशमा आर्जन गरेको ल्याउन पनि हामीलाई अब अप्ठ्यारो हुने अवस्था छ. यो कस्तो क्रिटिकल ठाउँमा पुगिरहेका रहेछौँ हेर्नु त. यो त अहिले यो सम्झिँदा यो यो यो 15-20 देशहरू जो कि हामी यहाँ हाम्रै हेरौँ न, यहीँ पाकिस्तान छैन, अफगानिस्तान छैन, बङ्गलादेश छैन, हाम्रो नेपाल ब्ल्याकलिस्ट उसमा ग्रे लिस्टमा छ भनेपछि हामी कुन अवस्थामा रहेछौँ त? साउथ एसियामा पनि हाम्रो नीति कार्यान्वयनको अवस्था के रहेछ त? र हाम्रो यहाँभन्दा अगाडिका सरकारले के गरेका रहेछन् त? अत्यन्तै नाजुक अवस्था होइन त यो, यसले एउटा फिक्सर दिँदैन त विकासजी.
1: अब यो छोटो अवधिमा ग्रे लिस्टबाट बाहिरिन के कस्ता तत्काल कदम चाल्नुपर्छ?
0: अब यसमा चाहिँ तत्कालै गर्नुपर्ने त कानुनी तथा र संरचनात्मक सुधारहरू गर्नु पर्यो. यसमा कस्तो भने यसैन अन्तर्गत पूर्ण संशोधन, एकरूपता र वास्तविक धनीको कानुनको स्पष्टता, राष्ट्रिय रणनीति, संयन र अन्तर्राष्ट्रिय कानुनी सहायता जस्ता कार्यहरू रहेका छन्। तिनलाई कस्तो भने कानुनी र संरचनामा सुधार अन्तर्गत ती कुराहरू सुधार गर्नु पर्यो भने नियमन र सुपरिक्षणलाई एकदमै प्रभावकारी बनाउनु पर्यो। यस अन्तर्गत जस्तै गैर बैंकिङ क्षेत्रको कडा नियमन, सहकारी क्षेत्रको विशेष नियन्त्रण, जोखिम आधारित सुपरिवेक्षण र शंकास्पद कारोबारको सूक्ष्म निगरानी, अभियोग गर्नु पर्यो अनि त्यस पछाडि अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउनु पर्यो।
1: अहिले जुन सरकारले गरिरहेको ठिक छ, अभियोजन अभियोग जुन लगाइरहेको छ, तर सर्वोच्च अदालतले फेरि
0: होइन, राज्यले अब यसलाई कतिले प्रोपोगान्डाका रूपमा लिएका छन्, कसैले फेरि स्टन्टको रूपमा लिइरहेका छन्। नीति कार्यान्वयनमा त राज्यले गर्नुपर्ने कुरा यही हो। हिजो विगतमा बिग्रेका कुराहरू, हाम्रो राज्य संयन्त्रमा खेलेका मान्छेहरू, बिचौलियाका रूपमा राज्य संयन्त्र भत्काउन लागि परेका मान्छेहरूलाई त कानुनी दायराभित्र त ल्याउनै पर्यो। त्यो त सरकारले अनुसन्धान र अभियोजन त गर्नैपर्छ, त्यो चाहे त्यो देशको प्रधानमन्त्री होस्, राष्ट्रपति किन्नुहोस्, ठूलो व्यापारी घराना किन्नुहोस्, त्यो त गर्नै पर्यो नि मेरोजी। यो ग्रे लिस्टबाट आउनु बाहिर आउनु पनि यो त गर्नै पर्ने देख्छु मैले।
1: अब यो ग्रे लिस्टदेखि लिएर हामीले कर प्रणालीका कुराकानी गऱ्यौँ, समग्र अर्थतन्त्रको कुराकानी गऱ्यौँ, साथसाथै अब बजेट आउँदैछ भोलि, अब यो चालु आर्थिक वर्षको बजेटमा अब सरकार चाहिँ कसरी अगाडि बढ्नुपर्छ, नागरिकले चाहिँ सरकारबाट के अपेक्षा गर्ने यो कर प्रणालीमा, अनि हामी यो विकास उन्मुख देशमा नजानी भनिरहँदा, र अर्को कुरा यो ग्रे लिस्टबाट बस्नको लागि, बाहिर आउनको लागि सरकारले कदम चालेका उपायहरू चाहिँ कति प्रभावकारी छन्।
0: अब अहिलेको आम जनताको जनचासो पनि के हो भने, हामी आजसम्म राज्य संयन्त्र बोल्ने मात्रै भयो, अब काम गर्ने होस् भन्ने चाहिरहेका छन्। कारण बनेका नीति नियम, अड्डा अदालत, सरकारी संयन्त्रहरू निष्पक्ष हुन्, कानुनी राज्यको प्रत्याभूति हुन्। सरकारले बजेट ल्याउँदा पनि हिजो हामीले हेऱ्यौँ नि, हामीलाई कतिसम्म दुःख लाग्यो भन्नुहुन्छ भने, यो अन्तरिम सरकार बन्यो जेएनजी पछाडि बनेको सरकारले झण्डै हाम्रो त्यति बेलाको अर्थमन्त्रीले खुद्रे योजनाहरू, अर्थमन्त्रीले आफ्नो पकेटमा राखेका योजनाहरू काटेर निर्वाचन खर्च गर्नुभयो। भनेपछि नेतामुखी नहोस् बजेट, समग्र देशको आवश्यकता के हो, देशलाई अर्को 10 वर्षसम्म कसरी लैजाने, अनि अर्को 20 वर्षसम्म कसरी लैजाने भन्ने खाका फ्रेमवर्क बनाएर यो बजेट आओस्। बजेटमा साधारण कुराहरूको सुधार होस्, हामीले ठूलो अपेक्षा पनि गरेका छैन, जनताले ठूलो अपेक्षा पनि छैन। कल्याणकारी राज्यको अवधारणालाई र कानुनी राज्यको अवधारणालाई सरकारले स्पष्ट रूपमा कार्यान्वयन गरोस्, त्यो भयो भने नागरिकका अपेक्षाहरू पनि पूरा हुन्छन्। र सरकारलाई गाह्रो छ, हामीले सबैले बुझेको छ, एउटा विवेकशील नेपालीले बुझेको छ, अहिलेको अवस्थामा काम गर्न अप्ठ्यारो छ, तर यो अप्ठ्यारो हुँदा हुँदै पनि सरकारले यो काम गरेको छ है भन्ने आभास प्रत्याभूति गर्न सक्यो भने देश अगाडि बढ्छ, र अहिलेको बजेटले पनि यी कुराहरूलाई एड्रेस गर्नुपर्छ। जस्तै आजसम्म उपेक्षा भएका कुराहरू, शिक्षक, स्वास्थ्यमा काम गर्ने तल्लो स्तरका कर्मचारीलाई सधैँ उपेक्षा गरेको छ, त्यो उहाँहरूलाई प्रोत्साहन गर्नु पर्यो। सार्वजनिक शिक्षामा सुधार ल्याउने कार्यक्रमहरू ल्याउनु पर्यो, अनि स्वास्थ्यमा सुधार गर्ने ल्याउनु पर्यो, र अनि राज्यले सक्छ भने वेलफेयरका कार्यक्रमहरूलाई एड्रेस गर्नु पर्यो, र सार्वजनिक खर्चलाई कटौती गर्ने, र करका दायराहरूलाई फराकिलो बनाउने, करका दरहरू कम गर्दै लैजानुपर्छ भन्ने लाग्छ।
1: हस्, समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद विकासजी, तपाईँको यो लोकप्रिय कार्यक्रममा मेरा दुई चार कुराहरू राख्न दिनुभएकोमा म धेरै धेरै आभारी छु।
1: उहाँ हुनुहुन्थ्यो अर्थ एवं वित्तीय विश्लेषक शालिकराम पौडेल। आज हामीले नेपालको कर प्रणाली, ग्रे लिस्ट अर्थात नकारात्मक सूचीबाट बाहिरिन अपनाउनु पर्ने उपाय, र नेपाललाई अतिकम विकसित राष्ट्रबाट बाहिरिँदा हुने फाइदा र जोखिमका बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-99 सम्पर्क गर्नुहोला।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 0942-3588 98-0-1235-3888।
9: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक

0: Extreme energy drink.
1: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
2: अहिले बिहानको ठीक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कमजोर नियमनले सहकारीहरू समस्यामा परेको जाँचबुझ आयोगको निष्कर्ष, नियामक निकायका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश।
0: मुस्लिम धर्मावलम्बीको ठूलो पर्व बकरी दाज देशभर सार्वजनिक विदा, सर्वोच्च अदालत आंशिक रूपमा खुल्ने।
1: पाँच थरको याङबरक एकमा पहिरोका कारण 26 घर उच्च जोखिममा, कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सड़क अवरूद्ध।
0: इरानका शर्तहरूमा आफू सन्तुष्ट नबनेको अमेरिकी राष्ट्रपतिको टिप्पणी, इरानी टेलिभिजनले सार्वजनिक गरेको सम्झौता अस्वीकार्य।
1: र काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले तीनखम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अन्तर्गतको महत्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिँदा सहकारीहरू समस्याग्रस्त बनेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभावी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी संचालक र व्यवस्थापकहरूको राजनैतिक आबद्धता तथा प्रत्यक्ष अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले वर्तमान संकट निम्त्याएको स्पष्ट पारिएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कड़ा सुशासनलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। आयोगले जिल्ला र डिभिजन सहकारी कार्यालय तथा सहकारी विभाग लगायत नियामक निकायमा रहेका व्यक्तिहरूले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोग गर्न सहयोग गरेको तथा हचुवाको भरमा सहकारी खोल्न स्वीकृति दिएको भन्दै नियामक निकायमा रहेका सहकारी अधिकृत रजिस्ट्रार, उपरजिस्ट्रार सहितका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।
1: मुस्लिम धर्मावलम्बीले आज दोस्रो महान पर्व बकर ईद ईद उल जुहा मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्छन्। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, कश्मीरी मस्जिद लगायतका देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले बताउनुभयो। पर्वका अवसरमा मक्का मदिनामा जानु शुभ मानिए अनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हज यात्रीले समेत घर घरमै बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी बलि दिइन्छ। परम्परा अनुसार कुर्बानीको मासु 3 भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरीब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउनेछन्। तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले बताएको छ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। बकर ईदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्।
0: सार्वजनिक विदाको दिन आज र भोलि पनि सर्वोच्च अदालत आंशिक रूपमा खुल्ला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै लगातार चार दिन सार्वजनिक विदा परेकाले आज र भोलिका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुल्ला हुने जनाएको हो। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहने सूचनामा उल्लेख छ। आज बकर ईदको अवसरमा सरकारले विदा दिएको छ। भोलि गणतन्त्र दिवसको विदा 16 गते शनिबार र 17 गते आइतबार सरकारी विदा गरी आजदेखि सरकारी कार्यालय लगातार चार दिन विदा परेको छ।
1: पाँच थरको याङबरक गाउँपालिका एक च्याङ थापुका विभिन्न स्थानमा पहिरो जाँदा 6 टोल प्रभावित भएका छन्। बेमौसमी वर्षापछि गत जेठ 8 गते पहिरो जाँदा त्यहाँका 26 घर उच्च जोखिममा परेको पाइएको छ। याङबरक एकका अध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साबिक च्याङ थापु गाविसका 6 वटा प्रभावित बनेका छन्। त्यहाँका थिङ्गेपुर, कोप्चे, बिरूवा, पेरूङ्गे, चामलिङ डाँडा, एकराते, खोला घारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित बनेका छन्। जहाँ 26 घर उच्च जोखिममा रहेको र करिब 70 घर पहिरोले जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले बताउनुभयो। केही दिन अघि पहिरो झरेर चामलिङ डाँडाका महमलाल खवास र कबीर मान खवासको तथा कोप्चेको गंगाराम बेगाको घर बगाएको थियो। अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाई छ। च्याङ थापुमा 3 वर्ष अघि पनि भीषण वर्षापछि पहिरो गएको थियो।
0: कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगाड गाउँपालिका एकको खच्चामा सड़क अवरूद्ध भएको छ। हिजो सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध हुँदा यातायात सेवा बन्द भएको हो। 10 मिटर माथिबाट आएको सुक्खा पहिरोले सड़क पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन सकेको छैन। पहिरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेका कारण अहिले ठूला उपकरणको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाभु परीक्षक शंकर खड्काले जानकारी दिनुभयो। सड़क बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका 5 गाउँपालिका आउने यातायातका साधन खच्चा र सर्केगाडमा रोकिएका छन्। पटक पटक उक्त स्थानमा सुक्खा पहिरो खस्दै आएको छ।
1: नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान 11:30 बजे सिंहदरबार स्थित दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनैतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुनेछ। कांग्रेससहित विपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाउँदै आएका छन्। अवरोध र विरोधकै बीच संसदको कामकाजलाई अगाडि बढ़ाइएको छ। सरकारले भोलि आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दैछ। भोलि दिउँसो 4 बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने तालिका छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली ललित कला क्षेत्रको उत्कृष्ट मानिने राष्ट्रिय ललित कला प्रदर्शनी निर्धारित मितिमा नहुने भएको छ। यही जेठ 15 गतेदेखि गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुने मिति तय भएको प्रदर्शनी अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले सूचना जारी गरी विशेष कारणवश हाललाई प्रदर्शनी स्थगित गरिएको जनाएको छ। प्रदर्शनीको सम्मुखमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा कुलपति सहित सबै प्राज्ञ परिषद सदस्यको पद खाली भएको र नयाँ नियुक्ति नभएकाले प्रदर्शनी रोकिएको प्रतिष्ठानका प्रशासन प्रमुख कमलमणि काफ्लेले बताउनुभयो। सरकारले पदपूर्तिका लागि हालसालै रोस्टर सूचीमा समावेश आवेदकको सूची सार्वजनिक गरेको छ, जसमा प्रतिष्ठानका लागि 166 जनाको नाम समावेश भएको छ। ललित कलाको इतिहास बोकेको राष्ट्रिय कला प्रदर्शनीमा सातै प्रदेशमा आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीबाट छनौट भएका उत्कृष्ट कलाकृतिहरू समावेश हुने गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै सन्तुष्ट नभएको बताउनु भएको छ। द्वन्द अन्त्यका लागि सम्झौता गर्न तेह्रान निकै उत्सुक देखिए पनि अहिलेसम्म सहमति जुटिन सकेको ट्रम्पको भनाइ छ। सम्झौता हुन नसके वाशिङटनले पुनः सैन्य आक्रमण शुरू गर्न सक्ने चेतावनी उहाँले दोहोर्याउनु भएको छ। इरानी सरकारी टेलिभिजनले एउटा मसौदा सम्झौताको विवरण सार्वजनिक गरे लगतै ट्रम्पको यस्तो भनाइ आएको हो। सार्वजनिक गरिएको मसौदामा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने उल्लेख थियो। व्हाइट हाउसले भने उक्त विवरणलाई पूर्णरूपमा कपोलकल्पित भन्दै खारेज गरिदिएको छ। गत साताको अन्त्यतिर दुवै पक्षले वार्तामा प्रगति भएको संकेत गरेपछि छिट्टै सम्झौताको घोषणा हुन सक्ने अड्कलबाजी गरिएको थियो, तर तेहरानले तत्कालै सम्झौता भइहाल्ने अवस्था नरहेको प्रस्ट्यायो भने ट्रम्पले पनि आफ्ना वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिनुभएको थियो। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले पनि वार्तामा केही प्रगति र चासो देखिएको उल्लेख गर्दै आगामी केही घण्टा वा दिनभित्र थप प्रगति हुन्छ वा हुँदैन भन्ने कुरा प्रष्ट हुने बताएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्प र रूबियो दुवै वार्ता सकारात्मक दिशामा अघि बढ़िरहेको भन्दै आशावादी देखिए पनि दुई देशबीच कुन कुन विषयमा असहमति कायम छ भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
1: अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बलियो टोली इरानसँग प्रतिस्पर्धा गर्दैछ। खेल साँझ 5 बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय भलिबल कोर्टमा हुनेछ। साबिक विजेता इरान समूह बीमा अपराजित रहँदै समूह विजेताको रूपमा सेमी फाइनल प्रवेश गरेको हो भने नेपाल समूह एको उपविजेता टोली हो। पहिलो खेलमै भारतसँग प्रतिस्पर्धात्मक खेलमा 3-2 पराजित हुँदै प्रतियोगिताको शुरूआत गरेको नेपालले किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा हराउँदै सेमी फाइनलको यात्रा तय गरेको हो। इरानले भने बंगलादेश श्रीलंका र कजाकिस्तानलाई सोझो सेटमा पराजित गरेर सेमी फाइनल पुगेको हो। एफआईभीपी वरियतामा सबैभन्दा माथि रहेको कजाकिस्तानलाई इरानले हराएपछि नेपाली टीम पनि सजग छ। घरेलु कोर्ट र समर्थकको साथमा इरानलाई हराउने नेपालको लक्ष्य छ। सेमी फाइनलको पहिलो खेल आजै दिउँसो 2 बजे भारत र कजाकिस्तान बीच हुनेछ।
0: नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत आज इण्डोनेसियासँग खेल्दैछ। खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान 12:15 शुरू हुनेछ। नेपाल र इण्डोनेसिया समूह बीमा छन्। नेपालले पहिलो खेलमा चीनलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। इण्डोनेसिया भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो। समूह बीको अंक तालिकामा नेपाल एक खेलबाट 2 अंकसहित शीर्ष स्थानमा छ। इण्डोनेसिया भने पहिलो खेल गुमाउँदै अंक विहीन छ।
1: अब मौसम। आज पनि देशका विभिन्न भूभागमा हावाहुरीको सम्भावना छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी र स्थानीय वायु तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण हिजो काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हुरीका साथ हल्का वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशसहित देशका सातै प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने तातो दिन कायमै रहनेछ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कमजोर नियमनले सहकारीहरू समस्यामा परेको जाँचबुझ आयोगको निष्कर्ष। नियामक निकायका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश।
0: मुस्लिम धर्मावलम्बीको ठूलो पर्व बकर ईद आज देशभर सार्वजनिक विदा। सर्वोच्च अदालत आंशिक रूपमा खुल्ने।
1: पाँच थरको याङबरग 1 पहिरोका कारण 26 घर उच्च जोखिममा। कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सड़क अवरूद्ध।
0: इरानका शर्तहरूमा आफू सन्तुष्ट नबनेको अमेरिकी राष्ट्रपतिको टिप्पणी। इरानी टेलिभिजनले सार्वजनिक गरेको सम्झौता अस्वीकार्य।
1: र काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-15-16-094, 98-476-39691।
3: ए बाबु, हतियार टच बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: म दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
8: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
9: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ननी दाई वन में तो आगो लगे निभा जाऊ न
1: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो बन्नै सफा भनि हो
2: हाम्रो बानी हाम्रो ध्वनि डरले बाटो जोगाउन डर जताउनु बन्न डरले लगाउनु कानूनी अपराध हो डरले लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छ
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं
5: रेडियो दिदी बहिनी 95.2

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनो फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको स्वर दिने अभियान 2073 सफल पारौ। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइलाहा रहारी सन् 2030 हिंसा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
6: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ 16 गते शनिबार
8: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाद युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर

0: लामो टिंगो भएका तथा जस्तोसुकै हात जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
3: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्शनल टेस्ट, यूरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
0: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
1: सम्पर्क फोन नम्बर 0674 2027 सम्पर्क मोबाइल नम्बर 98572597
0: 98511 81918। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
4: बिहे पनि गर्यो तर विडम्बना, सूर्यले अर्को बिहे गर्छ अनि रोजिनाले त्यो गाउँ नै छोडेर, त्यो घर नै छोडेर त्यहाँबाट टाढा

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: Extreme energy drink.
1: निकट माता दी बहिनी, दिकट माता दी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: नननी दाई, बन्नमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त हो, यो त सिनो नपरेले सिनो बनि सका पनि हो।
4: हाम्रो बाङ, हाम्रो धन, डरलो बाटो जोगाउन गरौँ जतन, वनमा जडेलो लगाउने कानुनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 16 गते शनिबार
6: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 16 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674420 27
7: 420 27।
6: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511.
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444 543333।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
5: रेडियो दिदी बहिनी 95.2 MHz।
6: म दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
7: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
12: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
13: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 11 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नैतिकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृत दिँदा सहकारीहरू समस्याग्रस्त बनेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सहकारी संचालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान संकट निम्त्याएको स्पष्ट पारिएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कड़ा सुशासनलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। आयोगले जिल्ला र डिभिजन सहकारी कार्यालय तथा सहकारी विभाग लगायत नियामक निकायमा रहेका व्यक्तिहरूले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोग गर्न सहयोग गरेको तथा हचुवाको भरमा सहकारी खोल्न स्वीकृत दिएको भन्दै नियामक निकायमा रहेका सहकारी अधिकृत रजिस्ट्रार उप रजिस्ट्रार सहितका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारको लागि नीतिगत संस्थागत तथा

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू,
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7879, 582-7880।
9: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
11: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
12: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत।
13: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
6: यही जेठ 16 गते शनिबार
7: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
8: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
7: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
6: यही जेठ 16 गते शनिबार।
9: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
8: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674-2027। सम्पर्क मोबाइल नम्बर 98572597।
8: 98511-89918।
10: होइन हो वारी कास्टर लाको लाई गरो, एक मुठी पानी तताइदेऊ बा।
11: नगराउनुहोस्, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
12: भाउजू के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
11: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
13: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत
14: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: थियो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: साथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: कमजोर नियमनले सहकारीहरू समस्यामा परेको जाँच बुझाएको निष्कर्ष, नियामक निकायका करिब दुई दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश।
1: मुस्लिम धर्मावलम्बीको ठूलो पर्व बकर ईद आज, देशभर सार्वजनिक विदा, सर्वोच्च अदालत आंशिक रूपमा खुला।
0: पाँच थरको याङबरक एकमा पहिरोका कारण 26 घर उच्च जोखिममा, कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सड़क अवरूद्ध।
1: इरानका शर्तहरूमा आफू सन्तुष्ट नबनेको अमेरिकी राष्ट्रपतिको टिप्पणी, इरानी टेलिभिजनले सार्वजनिक गरेको सम्झौता अस्वीकार्य।
0: र काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगले आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। प्रतिवेदनका अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा बन्द तथा शाखा थप गर्ने कार्यमा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिँदा सहकारीहरू समस्याग्रस्त बनेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभावी दर्ता तथा कार्यक्षेत्र विस्तार गर्दा प्रक्रिया, सहकारी संचालक र व्यवस्थाको बारेमा राजनैतिक आबद्धता तथा प्रत्यक्ष अप्रत्यक्ष राजनैतिक हस्तक्षेपले पनि वर्तमान संकट निम्त्याएको स्पष्ट पारिएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक निकायका संरचना निर्माण गर्न, विश्वसनीय सूचना प्रणाली विकास गर्न, कड़ा सुशासनलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। आयोगले जिल्ला र डिभिजन सहकारी कार्यालय तथा सहकारी विभाग लगायत नियामक निकायमा रहेका व्यक्तिहरूले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोग गर्न सहयोग गरेको तथा हचुवाको भरमा सहकारी खोल्न स्वीकृति दिएको भन्दै नियामक निकायमा रहेका सहकारी अधिकृत, रजिस्ट्रार, उपरजिस्ट्रार सहितका करीब दुई दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत र व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।
0: मुस्लिम धर्मावलम्बीले आज दोस्रो महान पर्व बकर ईद ईद उल जोहा मनाउँदैछन्। ईद उल फित्र अर्थात रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्छन्। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्ने गर्छ। हिजोरी सम्बत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले बताउनुभयो। पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिए अनुसार त्यहाँ जान गृह मन्त्रालयले आतिजाति विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हज यात्रीले घर घरमा बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बलि दिने गर्दछन्। परम्परा अनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरीब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउनेछन्। तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ। यस अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।
1: सार्वजनिक विदाको दिन आज र भोलि पनि सर्वोच्च अदालत आंशिक रूपमा खुल्ला रहेको छ। सर्वोच्चले सूचना जारी गर्दै लगातार चार दिन सार्वजनिक विदा परेकाले आज र भोलि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुल्ला गरिएको जनाएको छ। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहने सूचनामा उल्लेख छ। आज बकर ईदको अवसरमा सरकारले विदा दिएको छ। भोलि गणतन्त्र दिवसको विदा 16 गते शनिबार र 17 गते आइतबार सरकारी विदा गरी आजदेखि सरकारी कार्यालय लगातार चार दिन विदा परेको छ।
0: पाँच थरको याङबरक गाउँपालिका एक च्याङ थापुका विभिन्न स्थानमा पहिरो जाँदा 6 टोल प्रभावित भएका छन्। बेमौसमी वर्षापछि गत जेठ 8 गते पहिरो जाँदा यहाँका 26 घर उच्च जोखिममा रहेका पाइएको छ। याङबरक एकका वडाध्यक्ष खगेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साबिक च्याङ थापु गाविस 6 नम्बर ओडा प्रभावित भएका छन्। यहाँका ठिङ्गेपुर कोप्चे बिरूवा पेरुङ्गे चामलिङ डाँडा एक राते खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन्। जहाँ 26 घर उच्च जोखिममा रहेका र करिब 70 घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिनुभयो। केही दिन अघि पहिरो झरेर चामलिङ डाँडाका महमलाल खवास र कबीरमान खवासको तथा कोप्चेको गंगाराम बिघाको घर बगाएको थियो। अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ। च्याङ थापुमा 3 वर्ष अघि पनि भीषण वर्षापछि पहिरो गएको थियो।
1: कर्णाली करिडोरको हुम्ला सड़क खण्ड अन्तर्गत सर्केघाट गाउँपालिका एकको खच्चामा सड़क अवरूद्ध बनेको छ। हिजो सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध बनेको हो। 10 मिटर माथिबाट आएको सुक्खा पहिरोले सड़क पुरेको तथा सो पुरेको माटो र ढुंगा पन्छाउने कार्य हुन सकिरहेको छैन। पहिरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण ठूला उपकरणको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शंकर खड्काले बताउनुभयो। सड़क बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका 5 गाउँपालिका जाने यातायातका साधन खच्चा र सर्केगाडमा रोकिएका छन्। यसपटक उक्त स्थानमा सुक्खा पहिरो पटक पटक खस्दै आएको छ।
0: नेपाली बजारमा आज सुनको मूल्य तोलामा 5,500 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुनको मूल्य प्रतितोला 2,85,000 रूपियाँ कायम भएको हो। हिजो प्रतितोला सुन 2,90,500 रूपियाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज प्रतितोला 215 रूपियाँले घटेर 4,865 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी

0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। ट्रेड युनियन खारेजीको विरोधमा आज काठमाडौँमा प्रदर्शन भएको छ। नेपाल ट्रेड युनियन कंग्रेस राष्ट्रिय समितिले ट्रेड युनियन अधिकार रक्षा एवं श्रम मैत्री बजेट ल्याउन श्रमिक मैत्री बजेट ल्याउन माग गर्दै माइती घरदेखि नयाँ बानेसरसम्म खबरदारी र्याली निकालेको हो। राष्ट्रिय श्रम आयोग गठन गर, बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू गर, लोकतन्त्र, ट्रेड युनियन र मानवाधिकार, श्रमिकहरूको संवैधानिक अधिकार लगायतका नारा लेखिएका प्ले कार्ड सहित उनीहरूले खबरदारी गरेका हुन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका शर्तप्रति आफू अझै असन्तुष्ट रहेको बताउनु भएको छ। द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान निकै उत्सुक देखिए पनि अहिलेसम्म सहमति जुटिसकेको छैन। सम्झौता हुन नसके वाशिङटनले पुनः सैन्य आक्रमण शुरू गर्न सक्ने चेतावनी पनि उहाँले दोहोर्याउनु भएको छ। इरानी सरकारी टेलिभिजनले एउटा मस्यौदा सम्झौताको विवरण सार्वजनिक गरे लगत्तै ट्रम्पको यस्तो भनाई आएको हो। सार्वजनिक गरिएको मस्यौदामा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्ने उल्लेख छ। व्हाइट हाउसले भने उक्त विवरणलाई पूर्ण रूपमा अपोकल्पित भन्दै खारेज गरेको छ। गत साताको अन्त्यतिर दुवै पक्षले वार्तामा प्रगति भएको संकेत गरेपछि छिट्टै सम्झौताको घोषणा हुन सक्ने अड्कलबाजी गरिएको थियो। तर तेहरानले तत्कालै सम्झौता भइहाल्ने अवस्था नरहेको पस्ट्यायो भने ट्रम्पले पनि आफ्ना वार्ताकारलाई हतार नगर्न निर्देशन दिनुभएको थियो। अमेरिकी विदेश मन्त्री मार्को रूबियोले पनि वार्ताका लागि केही प्रगति र चासो देखिएको उल्लेख गर्दै आगामी केही घण्टा वा दिनभित्र थप प्रगति हुन्छ वा हुँदैन भन्ने कुरा प्रश्न हुन नसकिएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्प र रूबियो दुवै वार्ता सकारात्मक दिशामा अघि बढ़िरहेको भन्दै आशावादी त देखिए पनि दुई देशबीच कुन कुन विषयमा असहमति छ भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
1: र अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बलियो टोली इरानसँग प्रतिस्पर्धा गर्दैछ। खेल साँझ 5 बजे त्रिपुरेश्वर स्थित राष्ट्रिय भलिबल कोर्टमा हुनेछ। साबिक विजेता इरान समूह बीमा अपराजित रहँदै समूह विजेताको रूपमा सेमी फाइनल पुगेको हो भने नेपाल समूह एकको उपविजेता हो। पहिलो खेलमै भारतसँग प्रतिस्पर्धात्मक खेलमा 3-2 पराजित हुँदै प्रतियोगिता शुरू गरेको नेपालले किर्गिस्तान र मालदिवसलाई सोझो सेटमा हराउँदै सेमी फाइनलको यात्रा तय गरेको थियो। इरानले भने बंगलादेश, श्रीलंका र काजकिस्तानलाई सोझो सेटमा पराजित गरेर सेमी फाइनल पुगेको हो। एफआईभीबी वरियतामा सबैभन्दा माथि रहेको काजकिस्तानलाई इरानले हराएपछि नेपाली टीम पनि सजग छ। घरेलु कोट र समर्थकको साथमा इरानलाई हराउने नेपालको लक्ष्य छ। सेमी फाइनलको पहिलो खेल आज दिउँसो 2 बजे भारत र काजकिस्तान बीच हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कमजोर नियमनले सहकारीहरू समस्यामा परेको जाँचबुझ आएको निष्कर्ष। नियामक निकायका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश।
0: मुस्लिम धर्मावलम्बीको ठूलो पर्व बकर ईद आज देशभर सार्वजनिक विदा। सर्वोच्च अदालत आंशिक रूपमा खुल्ला।
1: पाँच थरको याङबरक 1 पहिरोका कारण 26 घर उच्च जोखिममा। कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सड़क अवरूद्ध।
0: इरानका शर्तहरूमा आफू सन्तुष्ट नबनेको अमेरिकी राष्ट्रपतिको टिप्पणी। इरानी टेलिभिजनले सार्वजनिक गरेको सम्झौता अस्वीकार्य।
1: र काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: यता नआवै बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आइमै भएर मुख मुखै लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले, लाई के चाहियो तपाईँहरूलाई?
6: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
7: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
5: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन, सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू
10: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
10: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
9: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
10: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
9: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
16: यही जेठ 16 गते शनिबार
17: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
18: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाघ, युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हात जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
17: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
16: यही जेठ 16 गते शनिबार।
19: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
18: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
17: सम्पर्क फोन नम्बर 0674 2027 सम्पर्क मोबाइल नम्बर 98572597
18: 98511 81918। रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: Mania Extreme Energy Drink.
1: म दलित अरे मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
2: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा
6: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
4: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
7: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: होइन हो बारी, कासो लाको लाइ गरो, एक मुठी पानी तताइदेऊ बा।
3: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
4: भाउजू, के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
3: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुम नगरपालिका पर्वत
6: रेडियो दिदी बहिनी 95.2 MHz।

0: केही भएन, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: ए बाबू अध्यारो छ टर्च बालेर जाऊ
2: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
1: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिन कि क्या हो
6: रोक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: माइला दाई ए माइला दाई पानी तो धीरे ही ठूलो पर्यो खोला किनारा र भिरालो जमीन में बस्ने त सतर्क हुनु पर्छ है
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
2: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाद युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
2: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767420227
2: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98572597।
2: 98511 89918।

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पक्नुस् नि, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: Mùi nè, hỏi nè vô bà đi, cá sơ lạ cơ lại gỡ rô, lếp mù thị phá nè tạ tay đồn bà.
1: Nó cơ rao nó xe áp phù lại mê lại ảnh ra nà đi lạ bối sơ kêu, tiết tì phá nè áp phê tạ tạ ra khai hình chê.
0: मेरे भाउजू के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
2: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, दुईवटा अध्यक्षको पद खोसियो।
0: त्रिभुवन विमानस्थलमा निर्माण सम्पन्न गरिएका नयाँ ट्याक्सी वे सञ्चालनमा आकाशमा जहाज होल्ड हुने समस्या कम हुने विश्वास।
1: आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन सरकारलाई मेयर्स फोरमको आग्रह, आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी।
0: ओमानमाथि पनि सैन्य आक्रमण गर्ने ट्रम्पको धम्की, होर्मुजमाथि कसैको नियन्त्रण सह्य नहुने चेतावनी।
1: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसले राष्ट्रिय मानवाधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23 र 24 गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले आज पार्टीको धारणा सार्वजनिक गर्दै तत्कालीन सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो धारणालाई थप पुष्टि गरेको बताउनु भएको हो। राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै उक्त आयोगको निष्पक्षतामाथि प्रश्न उठाइएको छ। साथै आम निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नगरिनु नियोजित उद्देश्य रहेको कंग्रेसको शंका बलियो भएको पनि जारी विज्ञप्तिमा भनिएको छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई राजनैतिक संरक्षण बिना कानूनी कार्यवाही गर्नुपर्ने माग कंग्रेसले गरेको छ। राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा भएको अत्याधिक बल प्रयोगलाई पनि मानवाधिकार उल्लंघनका रूपमा आयोगले औल्याएको भन्दै दोषीमाथि कानूनी कार्यवाही हुनुपर्नेमा जोड़ दिइएको छ। राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश बारे सरकारले आफ्नो जवाबदेहितालाई अंगीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।
1: यसैबीच कांग्रेसबाट निर्वाचित दुईवटा अध्यक्षको पद खोसिएको छ। गुल्मीको मुसीकोट नगरपालिका दुईका अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका अध्यक्ष पद्मबहादुर विष्टको पद खोसिएको हो। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको निर्णय सहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवैवटा अध्यक्षको पद रिक्त गरेको सूचना जारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएका नयाँ ट्याक्सीवे सञ्चालनमा ल्याइएको छ। नयाँ समानान्तर ट्याक्सीवे पी तथा रनवे 20 तर्फका ट्याक्सीवे एस र टीको सञ्चालन शुभारम्भ गरिएको हो। आज बिहान एक विशेष समारोहका बीच ती नयाँ ट्याक्सीवेहरूको उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक मुकेश डंगोलले संयुक्त रूपमा यसको उद्घाटन गर्नुभएको हो। नयाँ ट्याक्सीवे सञ्चालन प्रणाली सञ्चालनमा आएपछि विमानस्थलमा जहाजहरूको ग्राउण्ड मुभमेन्ट थप व्यवस्थित, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले विमानहरू धावन मार्गमा रहने समय रनवे अकुपेन्सी टाइमलाई घटाउनेछ, जसका कारण आकाशमा जहाज होल्ड हुने र धावन मार्ग जाम हुने समस्या कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सञ्चालन क्षमतामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो परियोजना हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत निर्माण गरिएको हो।
1: उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ। फोरमको ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो। बैठकले केन्द्र सरकारसँग आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनुभयो। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभएको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्ने व्यवस्था छ, तर सरकारले अप्रत्याशित रूपमा आइतबार विदा दिने निर्णय गर्दा अध्ययन प्रभावित हुने अवस्था सृजना भएको मेयर महर्जनले बताउनुभयो। सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको उहाँको भनाइ छ।
0: पोखराको पृथ्वी चोकमा रहेका अतिक्रमित संरचना हटाउन थालिएको छ। आज पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलनबिन्दु पृथ्वी चोकबाट नयाँ बजारतर्फ जाने हङकङ बजार अगाडि विभिन्न संघ संस्थाका भवन भत्काउने काम शुरू गरिएको हो। बिहान 11 बजेबाट दुईवटा डोजर परिचालन गरी ती संरचना भत्काउन थालिएको छ। विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली कंग्रेस र नेकपा एमाले निकट मजदूर संगठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको संरचना भत्काइएको छ। ती संरचना हटाउन अन्तिम पटक 35 दिने सूचना दिइएकोमा सूचनाको म्याद जेठ 9 गते सकिएको थियो। यसैबीच पोखराको पिर्के खोला खोला घर खाली गर्ने अभियान पाँचौं दिनसम्म पनि जारी छ। करिब 8 किलोमिटर लामो पिर्के खोलाको बहाव क्षेत्रमै 160 भन्दा बढ़ी संरचना रहेको बताइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज र नाम
4: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मुलुकका विभिन्न क्षेत्रमा रहेका 10 औद्योगिक क्षेत्रमा संचालित उद्योगबाट 20,000 व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। करिब 6,016 रोपनी जग्गामा संचालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन वसान्तसम्म कायम रहेका 706 मध्ये 638 उद्योग संचालनमा रहेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। यस्तै सर्वेक्षण अनुसार आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,489 रहेकोमा आर्थिक वर्ष 2081-82 10.9% वृद्धि भई 7,45,770 पुगेको छ। नेपालमा हाल चिकित्सक र नर्स लगायत 3,85,000 स्वास्थ्य कर्मी रहेको पाइएको छ। सार्वजनिक तथ्याङ्क अनुसार हाल देशमा चिकित्सक नर्स र हेल्थ असिस्टेन्ट लगायत 3,85,370 स्वास्थ्य कर्मी सरकारको आधिकारिक निकायमा दर्ता भएका छन्। जस अनुसार नेपालमा 1,000 बिरामीलाई एक चिकित्सकले हेर्दै आएको पाइएको छ। यस्तै 1,000 बिरामीलाई 2 नर्सले हेर्नु परेको समेत देखाइएको छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थासँगको कूटनीतिक आर्थिक सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो। नेपालले स्वतन्त्र असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान संयुक्त राष्ट्र संघको बड़ा पत्र पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य मान्यताका आधारमा परराष्ट्र नीति संचालन भइरहेको उहाँले बताउनुभयो। उहाँले निर्वाचनपछि सरकारले सार्वजनिक गरेको 100 बुँदे प्रतिबद्धता पत्र अनुसार काम भइरहेको बताउँदै 2063 महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि सैन्य कार्यवाहीको धम्की दिनुभएको छ। व्हाइट हाउसमा भएको मन्त्री परिषद बैठकमा बोल्दै ट्रम्पले इरानसँग मिलेर होर्मुजमा आफ्नो नियन्त्रण कायम गर्न खोजे ओमानमाथि पनि सैन्य आक्रमण गर्ने खुला धम्की दिनुभएको हो। होर्मुजमाथि कसैको नियन्त्रण सह्य नहुने उहाँले चेतावनी समेत दिनुभएको छ। उहाँले ओमानले अरू देशहरू जस्तै शिष्ट व्यवहार गर्नुपर्ने अन्यथा उसलाई समेत सैन्य बल प्रयोग गरेर उडाइदिने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी सेनाले आकाशमा खतरा खड़ा गरिरहेका इरानका 4 आधुनिक आक्रमणकारी ड्रोनहरूलाई सफलतापूर्वक खसालिदिएको जनाएको छ। वाशिङटन र तेहरान बीच भइरहेको शान्तिवार्ताबीच अमेरिकी सेनाले इरानमाथि पुनः नयाँ हवाई आक्रमण गरेको हो।
3: अब खेल समाचार। महिला एसियन गेम्स क्वालिफायरमा नेपालले इण्डोनेसियालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हराएको हो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य 19 ओभर 3 बलमा 6 विकेट गुमाएर नेपालले पूरा गरेको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले नट आउट रहँदै 42 रनको योगदान गरिन्। सोनी पाखरिनले 29, कविता कुवरले 14 रन थप्दा सीता राणा मगर भने 13 रनमा अभिजित रहेकी थिइन्। इण्डोनेसियाकी नी एरियानी र नी मेड पुत्री सुवान डेवीले समान 2-2 विकेट लिएका थिए। यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको इण्डोनेसियाले निर्धारित विश्वभरमा 4 विकेट गुमाएर 113 रन बनाएको थियो। इण्डोनेसियाका लागि न पुटु आयु साकारियानीले अभिजित 56 रनको योगदान गरेकी थिइन्। निलु डेवीले पनि टोलीका खातामा 23 रन थपेकी थिइन्। निमादे पुत्री सुवान देवीले 13 रन जोडिन्। नेपालकी मनिषा उपाध्यायले 2 र रिया शर्माले 1 विकेट हात पारेकी थिइन्। योसँगै लगातार दोस्रो जीत निकाल्दै नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, 2 वटा अध्यक्षको पद खोसियो।
3: त्रिभुवन विमानस्थलमा निर्माण सम्पन्न गरिएका नयाँ ट्याक्सीवे संचालनमा आकाशमा जहाज होल्ड हुने समस्या कम हुने विश्वास।
4: आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन सरकारलाई मेयर्स फोरमको आग्रह, आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी।
3: ओमानमाथि पनि सैन्य आक्रमण गर्ने ट्रम्पको धम्की, होर्मुजमाथि कसैको नियन्त्रण सह्य नहुने चेतावनी।
4: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालले इण्डोनेसियालाई 4 विकेटले हरायो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: जबसम्म तिमी छौ अनि म छु।
1: अनि म नभएको भए के हुन्थ्यो नि?
0: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला, नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
1: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 16 गते शनिबार
4: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 16 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0674-2027-27 सम्पर्क मोबाइल नम्बर 98572-5597
5: 98511-918-918।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: रेडियो दिदी बहिनी 95.2 MHz।

0: Extreme energy drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: मंसिर 10 गतेदेखि 25 गतेसम्म तदनुसार सन् 2020 नोभेम्बर 25 डिसेम्बर 10 तारिकसम्म मनाइने लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान भव्यताका साथ सफल पारौ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
5: रेडियो दिदी बहिनी 95.2 मेगा।

0: लैंगिक हिंसा विरूद्धको 16 दिनी अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य
0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।

0: मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपालभरमा खबर सहयात्री समीसा मोतेसँगै उषा किरणको नमस्कार।
1: सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओहिरो, दुई सातामै 250 भन्दा बढ़ी उजुरी दर्ता, दीपक भट्टसँग जोड़िएका व्यक्तिमाथिको अनुसन्धान शुरू, 56 लगानीकर्ताको शेयर कारोबार रोक्का।
0: संसदमा प्रतिपक्षी भूमिका थप सशक्त बनाउने कांग्रेसको निर्णय, प्रधानमन्त्री शाह गैर जिम्मेवार बनेको आरोप, बजेटमा स्वास्थ्य र शिक्षामा लगानी बढ़ाउन दवाब, राप्रपाले भोलि ईसा दिवस मनाउने, जसपा नेपाल पार्टी एकताको पहलमा वार्ता समिति गठन,
1: विद्यालय पोषण र स्वास्थ्य अरबौं लगानी, भूकम्पले क्षतिग्रस्त 43 विद्यालयको पुनः निर्माण हुँदै, वीर अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा शुरू, आन्दोलन थप सशक्त बनाउँदै मिटर ब्याज पीड़ित, जेठ 19 धनुषा अदालत घेराउ गर्ने।
0: भारतको बिहारमा डुंगा पल्टिँदा 3 जनाको मृत्यु, 5 बेपत्ता, शान्ति वार्ता नसिकिँदै गर्दा लेबनानमा इजरायली हवाई हमला, हिजबुल्लासँगको विवादले सीमा क्षेत्रमा तनाव, युक्रेन युद्धमा 5 लाख रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी।
1: एसियन गेम्स महिला छनौटमा इण्डोनेसियामाथि नेपालको जीत, एसियन गेम्स छनौट खेल्न सिंगापुर जाने क्रिकेट टोलीको विदाई, नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको सेमी फाइनलमा।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: per pound hose. Hare Kanda Dinma, Crompton Foam Mixture, Rabumper Lucky Drama, Mighty Double Door Refrigerator Jitne Mauka Pani. Nagrikta Matra 5 Books of Sahaj EMI Marfat Kharid Garna Sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सार्वजनिक पदाधिकारी विरूद्धको उजुरी सम्बन्धी खबरबाट भ्रष्टाचार वा अन्य अपराध गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गर्ने सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओहिरो लागेको छ। आयोगले उजुरी आह्वान गरेको दुई साताको अवधिमा 250 भन्दा बढ़ी उजुरी दर्ता भइसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा गठन गरेको यस आयोगमा उजुरीसँगै 250 संख्यामा सम्पत्ति विवरणको फारम समेत प्राप्त भइसकेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। आयोगलाई 2062/63 दुई 2082/83 चैत मसान्तसम्मको अवधिमा सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यका नाममा देश विदेशमा रहेका सम्पत्तिको विवरण संकलन छानबिन गर्ने कार्यादेश छ। यस अन्तर्गत पूर्व न्यायाधीश र उच्च पदस्थ सैनिक समेत सम्पत्ति छानबिन गर्ने अधिकार आयोगलाई दिएको छ। आयोगका अध्यक्ष भण्डारीका अनुसार उजुरीका लागि कुनै समय सीमा नतोकिएकाले छानबिनको क्रममा जुनसुकै बेला पनि उजुरी दिन सकिनेछ।
3: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले व्यवसायी दीपक भट्टसँग जोड़िएका 56 जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीको शेयर कारोबार रोक्का राख्न पत्र पठाएको छ। भट्टमाथि मुद्दा चलाउन सिफारिश गरेको सीआईबीले धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भन्दै धितोपत्र बोर्डलाई पत्र लेखेको हो। सीआईबीले उल्लेखित व्यक्तिहरूको नाममा धितोपत्र बजारमा भएको सम्पूर्ण लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ। साथै अनुसन्धान नसकिदासम्म उनीहरूको शेयर बिक्री वा हस्तान्तरणमा पूर्ण रोक लगाउन समेत भनिएको छ। शेयर कारोबार रोक्का राख्न भनिएकाहरूमा हिमालयन री इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्याप्सर लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्सुरेन्स, हिमालयन इन्भेस्टमेन्ट ब्याङ्कर्स, प्रोटिकेप्ट माइक्रो इन्सुरेन्स र हिमालयन लाइफ इन्सुरेन्सका व्यवस्थापक तथा मुख्य शेयरधारीहरू रहेका छन्।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संघीय संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी र सशक्त रूपमा अघि बढ़ाउने भएको छ। आज बसेको कंग्रेस संसदीय दलको बैठकले संसदमा पार्टीको आगामी रणनीति र भोलि प्रस्तुत हुने नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक वासुना थापाले संसदीय दलको कार्य समितिमा रिक्त रहेका पदहरूलाई पूर्णता दिने र संसदका विषयगत समितिहरूको अध्ययनका लागि पार्टीका तर्फबाट तोक्ने विषयमा समेत सहमति भएको जानकारी दिनुभएको छ। यसै गरी कंग्रेसले आगामी बजेटमा विगतको जस्तो भौतिक पूर्वाधारमा मात्र केन्द्रित हुने परम्परालाई तोड्दै आम नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवार नभएको निष्कर्ष निकाल्दै बहुमतको दम्भमा सत्तापक्ष मनोमानी ढंगले अघि बढ़ेको आरोप लगाएको छ। गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले नगरिएको र अनुपस्थितिको कारण समेत नजनाएको भन्दै कंग्रेसले आपत्ति जनाएको छ। साथै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै मीडिया स्टन्ड गर्नुभन्दा सत्य तथ्य छानबिन गरी कानून सम्मत रूपमा अगाडि बढ़न कंग्रेसले सरकारको ध्यान आकर्षण गराएको छ।
4: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिन पर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो छ, म व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। 23मा जति 23मा भदौ 23मा संलग्न जतिजनालाई उहाँहरूले भन्नुभएको छ 24मा पनि त्यति नै हुनुहुन्छ र कानूनसम्म जानुहुन्छ भने कानूनभन्दा माथि कोही पनि हुँदैन। नेपाली कंग्रेसले कानूनसम्म जो कोही आउँछ भने पनि यसमा हाम्रो नेपाली कंग्रेसको धारालाई हामीले स्वीकार गर्न हामी स्वीकार गर्नेछौ, किनभने कानूनभन्दा माथि कोही पनि छैन तर कानूनसम्म जान पर्यो।
3: सिंहदरबार परिसरभित्रका अव्यवस्थित अस्थायी टहरामा सञ्चालन भइरहेका समेनागिरीहरू हटाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पहल र निर्देशनपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले ती चमेना गृह बन्द गर्न पत्राचार गरेको हो। यस अन्तर्गत गृह, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन र संचार मन्त्रालय परिसरमा रहेका अस्थायी चमेना गृहलाई आगामी जेठ 27 गतेभित्र बन्द गरिसक्न निर्देशन दिइएको छ। यसै गरी सिंहदरबारभित्रै रहेका नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय र परिसरका चमेना गृह पनि हटाइने भएको छ। संघीय संसद सचिवालयले पूर्वाधार विकास मन्त्रालयको पत्र अनुसार दुवै दलका कार्यालयलाई पत्र लेख्दै 15 दिनभित्र चमेना गृह हटाउन भनेको छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि जेठ 15 गते आफ्नो पार्टी स्थापना दिवस मनाउने भएको छ। भोलिदेखि पार्टी गौरवशाली 36 वर्षमा प्रवेश गर्न लागेको अवसरमा चाभहिली स्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भोलि बिहान 9 बजे केन्द्रीय कार्यालयमा झण्डोत्तोलन तथा शुभकामना आदान प्रदान कार्यक्रम तय गरिएको छ। स्थापना दिवसको अवसरमा राप्रपाले आफ्ना अग्रज नेता, पदाधिकारी, देशभरका कार्यकर्ता तथा शुभेच्छुकहरूलाई चाभहिली स्थित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। स्थापना कालदेखि हालसम्म पार्टीले बोकेका एजेण्डा र भावी रणनीतिका विषयमा समेत भोलि छलफल हुने पार्टीले जनाएको छ।
3: जनता समाजवादी पार्टी जसपा नेपालले विभिन्न राजनैतिक दलसँग एकता तथा सहकारीका लागि वार्ता समिति गठन गरेको छ। वार्ताका लागि पार्टीले केन्द्रीय समिति सदस्यहरू रकम चेमजुङ, रेणु यादव र डाक्टर सुरेन्द्र कुमार झालाई जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच एकता सम्पन्न भई समायोजनको प्रक्रिया अगाडि बढ़िसकेको सन्दर्भमा पार्टीले यो नयाँ तदर्थ पहल थालेको हो। समायोजन कार्यलाई व्यवस्थित बनाउन पार्टीले विभिन्न कार्यदल समेत गठन गरेको छ। जसपा नेपालले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीसँग पनि एकताका लागि छलफल जारी राखेको जनाएको छ। केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँगको एकता वार्ता सकारात्मक रूपमा अगाडि बढ़ेको छ।
2: शिक्षा तथा खेलकूद मन्त्रालयले आर्थिक वर्ष 2082-83 को चैत मशान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यालयका लागि सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा हालसम्म 3,76,68,00,000 रूपियाँ खर्च भएको छ। स्थानीय तह मार्फत सञ्चालन गरिएको यस कार्यक्रमबाट देशभरका 28,24,000 भन्दा बढ़ी बाल बालिका लाभान्वित भएका छन्। मन्त्रालयका अनुसार उच्च शिक्षातर्फ विभिन्न विश्वविद्यालयका 787 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने सीटीभीटी मार्फत 1,385 जनालाई औद्योगिक प्रशिक्षार्थी तालिमका लागि छनौट गरिएको छ। यसै गरी भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुननिर्माणका लागि 43 विद्यालयको भौतिक पूर्वाधार विकास कार्य शुरू गरिएको छ।
3: भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न 8 जिल्लामा 14 विद्यालय पुननिर्माणका लागि सम्झौता भएको छ। निर्माण सम्बन्धी सम्झौता पत्रमा ठेकेदार कम्पनी र शिक्षा तथा खेलकूद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबीच हस्ताक्षर भएको हो। भारतीय राजदूतावासका अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाण्डु, काभ्रे पलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा विद्यालयहरू निर्माण गर्न 56,02,00,000 रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
7: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
6: हो र?
7: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
6: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
7: आजै एस्पेक्ट 123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
8: New year, new fight, यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले नसर्ने रोग नियन्त्रण क्यान्सर परीक्षण तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै देशभर स्वास्थ्य पूर्वाधारको काम अगाडि बढ़ाएको छ। स्वास्थ्य खाद्य तथा स्वच्छता मन्त्रालयको प्रगति विवरण अनुसार 30 वर्षमाथिका नागरिकलाई लक्षित गरी चलाइएको नसर्ने रोग स्क्रीनिङ अभियान अन्तर्गत हालसम्म देशभर 4,16,000 भन्दा बढ़ीको स्वास्थ्य परीक्षण गरिएको छ। यस्तै स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि 54,800 भन्दा बढ़ी महिलाको स्क्रीनिङ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। विशिष्टीकृत स्वास्थ्य सेवातर्फ वीर अस्पतालमा 55 बेडको अत्याधुनिक आकस्मिक सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। यता बाल स्वास्थ्य सेवातर्फ कान्ति बाल अस्पतालमा 1,000 शय्य विस्तारका लागि 88 करोड़ रूपियाँ विनियोजन भई परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढ़िसकेको मन्त्रालयले जनाएको छ।
3: विगत 12 दिनदेखि आन्दोलनरत मिटर ब्याज पीड़ितले आगामी मंगलबार धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपाल मिथिला कमाण्डले यस्तो घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले विगत 12 दिनदेखि शान्तिपूर्ण आन्दोलन र छलफल चलाउँदा पनि राज्यपक्ष र मिटर ब्याज धनीले आफ्ना समस्याप्रति कुनै वास्ता नगरेकाले आन्दोलनलाई थप सशक्त बनाउन लागि बताउनुभयो।
2: केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको उपत्यका मेयर्स फोरमले आरोप लगाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले यो निर्णय संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्नेमा आइतबार पनि विदा दिँदा 190 दिन पनि पढ़ाई हुन नसक्ने फोरमका अध्यक्ष एवं ललितपुरका मेयर श्री बाबु महर्जनले बताउनु भएको छ। संविधानको अनुसूची 8 ले आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत फोरमले दिएको छ।
3: देशका विभिन्न स्थानमा विगत 24 घण्टामा भएका विपदका घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर 47 वटा विपदका घटना दर्ता भएका हुन्। यी घटनाहरूबाट करिब 3,96,30,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो 24 घण्टामा सबैभन्दा बढ़ी हावाहुरीका घटना भएका छन्।
2: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रूपियाँ ठगी गर्ने 6 जनालाई प्रहरीले काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुरका राम बहादुर आली मगर, सिराहा घर भएका आशिष कार्की, काठमाण्डौ टोखा बस्ने लोकबहादुर श्रेष्ठ र तुलसापुन मगर, पाल्पा तामसेनका कृष्ण प्रसाद पोखरेल र चन्द्रागिरी बस्ने प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूले क्यानेडा, न्यूजील्याण्ड, यूके, अमेरिका, यूएई र सर्बिया पठाइदिन्छु भन्दै 11 जना पीड़ितहरूबाट 97,58,000 रूपियाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिका कारण गम्भीर संकटमा परेका निर्माण व्यवसायीहरूको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघले एकबद्धता जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै चरममा आर्थिक संकट आर्थिक तथा मानसिक दबावमा परेका व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको हो। मुलुकको पूँजीगत खर्चको झण्डै 80% हिस्सा ओगट्ने र 20 लाख भन्दा बढ़ीलाई रोजगारी दिने निर्माण उद्योग ठप्प हुँदा समग्र अर्थतन्त्र प्रतिकूल प्रभाव परेको महासंघले जनाएको छ। अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूलाई 10 अर्ब रूपियाँ भन्दा बढ़ी नोक्सानी भइसकेको दावी गरिएको छ।
2: प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको बाँधमा बियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ। रसुवाका संघीय सांसद मोहन आचार्य र नेपालका लागि कोरियाली राजदूत पार्क ताएउङ लगायतको उपस्थितिमा आज आयोजित विशेष कार्यक्रममा तीनवटा वियर गेट मध्ये पहिलो गेटको जडान र परीक्षण सम्पन्न भएको हो। कोरियाली कम्पनीको अगुवाईमा रसियामा निर्माण भइरहेको यो आयोजना वैदेशिक लगानीमा बनिरहेको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।
1: अब विदेशका खबर। भारतको पूर्वी राज्य बिहारमा डुंगा पल्टिन 3 जनाको मृत्यु भएको छ। अन्य 5 जना बेपत्ता भएका छन्। पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा आज यो दुर्घटना भएको हो। अचानक आएको तीव्र हावाहुरीका कारण 15 जना सवार डुंगा पल्टिएको र तीमध्ये अधिकांश महिला रहेको स्थानीय प्रहरीले जनाएको छ। हालसम्म 7 जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।
2: लेबनान र इजरायल बीच अमेरिकी मध्यस्थ सत्तामा भोलि हुन लागेको शान्तिवार्ता अघि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ। दक्षिणी लेबनानको साइडन शहरमा इजरायलले आज गरेको हवाई हमलामा एक आवासीय भवनलाई लक्षित गर्दा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सैन्य स्तरको यो वार्ता सफल भए जून महिनाको पहिलो साता कूटनैतिक तहमा वार्ता हुने कार्यतालिका छ। यसैबीच इजरायल लेबनान सीमा क्षेत्रमा हिजबुल्ला समूहको ड्रोन आक्रमणमा परि 20 वर्षीय इजरायली सार्जेन्टको मृत्यु भएको छ। आक्रमणमा अन्य 2 सैनिक घाइते भएका छन्। पढ्दै गएपछि इजरायली सेनाले लेबनानको जाजाने नदीभन्दा दक्षिणका क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै स्थानीय बासिन्दालाई तत्काल ठाउँ खाली गर्न चेतावनी दिएको छ।
1: सन् 2022 शुरू भएको युक्रेन युद्धमा अहिलेसम्म रूसका करिब 5 लाख सैनिक मारिएको बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय जीसीएसक्यूले दावी गरेको छ। निकायकी प्रमुख एन किस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा युक्रेनमाथिको आक्रमण शुरू भए यता रूसले ठूलो संख्यामा सैन्य क्षति बिहोर्नु परेको तथ्याङ्क सार्वजनिक गरेकी हुन्।
2: अब खेलकुद। एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले पराजित गरेको हो। इण्डोनेसियाले दिएको 114 रनको विजय लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा कप्तान इन्दु वर्माले अभिजित 42 रनको महत्वपूर्ण पारी खेलिन्। नेपालले अब सेमी फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ। शीर्ष 3 टोली एसियन गेम्सका लागि छनौट हुने प्रतियोगितामा सेमी फाइनल जितेमा वा आजित भएर पनि तेस्रो स्थान हासिल गरेमा नेपाल एसियन गेम्सका लागि छनौट हुनेछ।
1: नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा आयोजना हुने मेन्स एसियन गेम्स क्वालिफायर खेल्न जाने नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। आगामी मे 31 जून 9 सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय टोलीको विदाई गरिएको हो। यसपटक टोलीको कप्तानीको जिम्मेवारी अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई सुम्पिएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने, सम्पाल खामी र करण केसी लगायतका खेलाड़ीहरू समावेश छन्।
2: नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको प्रतिष्ठित छनौट प्रतियोगिता रोड टू एफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गरेका छन्। केही दिन अघि भएको क्वार्टर फाइनल भिडन्तमा फिलिपिन्सका फाइटर किम्बर्ट एलिजोन्टोजोलाई पराजित गर्दै रविन्द्रले सेमी फाइनलको यात्रा तय गरेका छन्। प्रतियोगिताको तालिका अनुसार रविन्द्रले शुरूमा म्याटी यानसँग खेल्ने तय भए पनि इयान घाइते भएपछि उनको स्थानमा फिलिपिन्सका अल्टी आलिन्टोजोन आएका थिए। ब्यान्टम वेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले श्रेणीमा विजेता बनेमा यूएफसीको मुख्य स्टेजमा छनौट हुने ऐतिहासिक अवसर प्राप्त गर्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओइरो दुई सातामै 250 भन्दा बढ़ी उजुरी दर्ता दीपक भट्टसँग जोड़िएका व्यक्तिमाथिको अनुसन्धान शुरू 56 लगानीकर्ताको शेयर कारोबार रोक्का
2: संसदमा प्रतिपक्षी भूमिका थप सशक्त बनाउने कांग्रेसको निर्णय प्रधानमन्त्री शाह गैर जिम्मेवार बनेको आरोप बजेटमा स्वास्थ्य र शिक्षामा लगानी बढ़ाउन दवाब राप्रपाले भोलि स्थापना दिवस मनाउने जसपा नेपाल पार्टी एकताको पहलमा वार्ता समिति गठन
1: विद्यालय पोषण र स्वास्थ्यमा लगानी भूकम्पले क्षतिग्रस्त 43 विद्यालयको पुननिर्माण हुँदै वीर अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा शुरू आन्दोलन थप सशक्त बनाउँदै मिटर ब्याज पीड़ित जेठ 19 धनुषा अदालत घेराउ गर्ने
2: भारतको बिहारमा डुंगा पल्टिँदा 3 मृत्यु 5 बेपत्ता शान्ति वार्ता नजिकदै गर्दा लेबनानमा इजरायली हवाई हमला हिजबुल्लासँगको विवादले सीमा क्षेत्रमा तनाव युक्रेन युद्धमा 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी
1: र एसियन गेम्स महिला छनौटमा इण्डोनेशियामाथि नेपालको जीत सिंगापुर जाने क्रिकेट टोलीको विदाई नेपाली फाइटर रविन्द्र ढाँट रोज टू यूएफसीको सेमी फाइनलमा
2: हवस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन् सुकुरा

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो। वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

0: देखिन्छ। तसर्थ सरकारवाला निकायले बेलैमा ध्यान पुर्याएर अव्यवस्थित तारलाई भूमिगत तथा अन्य तरिकाले व्यवस्थापन गर्न जरूरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
1: संघीय संसद प्रतिनिधि सभाका सदस्य मिङमा डेभिड शेर्पाले हिजो साँझ 5:40 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सदनदेखि शिखरसम्म भन्ने नाराका साथ आरोहणमा निस्किनुभएका शेर्पाले 9 दिनमा सगरमाथाको चुचुरोको सफल आरोहण गर्नुभएको हो। 9 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका उहाँ आज अपरान्ह काठमाडौँ आइपुग्नुभयो। शेर्पा विक्रम सम्बत 2082 प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय शहर हो। अमेरिकी सैनिक कमाण्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिएको 4 ड्रोनलाई पनि ध्वस्त पारिएको बताएको छ। अमेरिका र इरान बीचको फितलो युद्ध विरामपछि अमेरिकाले फेरि आक्रमण थालेको हो। इरानमाथि अमेरिकाले नयाँ सैन्य कार्यवाही गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढ़ेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आएको छ। मध्य पूर्व युद्ध विराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो। हिजो सम्भावित शान्ति सम्झौताप्रति आशा बढ़ेपछि तेलको मूल्य घटेको थियो। युद्धका कारण महत्वपूर्ण होर्मुज मार्फत हुने ढुवानी महीनौदेखि प्रभावित हुँदै आएको छ। संयुक्त राष्ट्रसंघले आगामी 5 विश्वका लागि थप तातो र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ का अनुसार सन् 2023 5 औसत तापक्रम सन् 1850-1900 पूर्व औद्योगिक औसत भन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना 75% रहेको छ। यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष छ। केन्याको उत्तर पश्चिम क्षेत्रमा रहेको एक विद्यालयको छात्रावासमा भएको आगलागीमा 16 विद्यार्थीको मृत्यु भएको छ। उतुमिसी गर्ल्स एकाडेमीको छात्रावासमा स्थानीय समय अनुसार आज बिहान करिब 1 आगलागी हुँदा अधिकांश विद्यार्थी छात्रावासमा सुतिरहेका जनाइएको छ।

0: प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट वा अन्य प्राविधिक कारण हुन सक्ने अनुमान गरिएको छ। कमजोर सुरक्षा व्यवस्था, आपतकालीन निकासको अभाव र भीड़भाड़युक्त छात्रावास जस्ता कारणले केन्यामा पछिल्ला वर्षहरूमा विद्यालय छात्रावासमा आग लागेका घटना दोहोरिँदै आएका समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन 2083ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष 2081-82 अन्त्यसम्म देशमा कुल 45 सार्वजनिक संस्थान मध्ये 6 निष्क्रिय रूपमा अस्तित्वमा रहेको तर 6 कानूनी रूपमा कायम रहेर पूर्ण रूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार शेयर पूँजीमा 50% भन्दा बढ़ी सरकारी नियन्त्रण रहेका र वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका निकायलाई सार्वजनिक संस्थानका रूपमा वर्गीकृत गरिएको छ। कार्य प्रकृतिका आधारमा औद्योगिक क्षेत्रमा 10, वित्तीय क्षेत्रमा 10, सेवा क्षेत्रमा 11, व्यापारिक क्षेत्रमा 4, सामाजिक क्षेत्रमा 5 तथा जनउपयोगी क्षेत्रमा 5 संस्थान रहेका छन्। बैंक तथा वित्तीय क्षेत्रको विस्तार, स्रोत परिचालन र मूल्य स्थिरतामा सार्वजनिक संस्थानको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ। कर तथा लाभांश मार्फत सरकारी कोषमा संस्थानहरूले उल्लेखनीय योगदान गरेका छन्। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 अस्तित्वमा रहेका 45 संस्थान मध्ये 20 नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् भने 25 संस्थानमा सरकार तथा सरकारी निकायको संयुक्त रूपमा 50% भन्दा बढ़ी स्वामित्व रहेको छ। 32 संस्थानमा सरकारको 90% भन्दा बढ़ी र 36 संस्थानमा 60% भन्दा बढ़ी शेयर स्वामित्व रहेको छ। नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च 19% घटेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो। नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण 2082-83 गत आर्थिक वर्ष 2024 40.84 अमेरिकी डलर औसत खर्च गर्ने पर्यटकले सन् 2025 33.08 अमेरिकी डलर मात्रै खर्च गरेका छन्। यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च 19% घटेको थपलियाले जानकारी दिनुभयो। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 1,81,70,00,00,000 मूल्य पर्ने 6 पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै 25,53,00,00,000 अर्थात 16.35% वृद्धि भएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षको 10 महिनामा पेट्रोलियम पदार्थहरूको आयातबाट 67,19,00,00,000 राजस्व संकलन गरेको बताउनुभयो। स्थानीय बजारमा बिहिबार सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 5,500 र चाँदी 215 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल प्रति तोला 2,85,000 र त्यति नै परिमाणको सेतो धातुको मूल्य 4,865 कायम भएको छ। बुधबार छापावाल सुनको मूल प्रति तोला 2,90,500 र त्यति नै परिमाणको चाँदी 5,080 कारोबार भएको थियो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब खेलकुद समाचार।
3: नेपाली मिक्सड मार्शल आर्ट्स एमएमए खेलाड़ी रविन्द्र ढाँट प्रतिष्ठित अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसी को सेमी फाइनलमा पुगेका छन्। मकाऊ में बिहार भएको रोड टू यूएफसी अंतर्गत को खेल में फिलिपिन्स का किबर्ट अल्टिजोन्सलाई रोमाञ्चक ढंगले पराजित गर्दै उनले यो सफलता हात पारेका हुन्। खेलको दोस्रो राउण्डमा रविन्द्रले आफ्ना प्रतिद्वन्दीलाई भुइँमा ढालेर लगातार मुक्काको वर्षा गरेपछि नकआउटका आधारमा शानदार जीत सुनिश्चित गरे। अब रविन्द्रले आठम्यान सिंगल एलिमिनेशन ढाँचाको रोड टू यूएफसी सिजन 5 को ब्याटनवेट प्रतियोगिता अन्तर्गत अझै 2 खेलहरू जित्नु पर्नेछ। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामा लगातार दोस्रो जित निकाल्दै नेपाली टोली अन्तिम 4 पुगेको हो। नेपालले बिहिबार इण्डोनेसियालाई 4 हराएको छ। नेपाल समूह बीको विजेताका रूपमा अघि बढ़ेको हो। नेपालको जितमा कप्तान इन्दु वर्माको प्रदर्शन उत्कृष्ट रह्यो। जितको लागि 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 गुमाउँदै पूरा गर्यो। नेपालले शुरूआत राम्रो गर्न सकेन। ओपनर सम्झना खड्का एक रनमा पूजा महतो 9 रन र रुबी पोदारा रनको खाता नखोली आउट भए। 20 रन जोड्दा नेपालले 3 विकेट गुमाइसकेको थियो। त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरे। उनले 43 बल खेल्दै 5 चौका सहित अभिजित 42 रन जोडेर नेपाललाई जिततर्फ डोर्याइन्। कविता कुवनले 14 रन बनाउँदा सीता राणा मगर अभिजित 13 रन बनाइन्। त्यसपछि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 4 विकेट गुमाउँदै 113 रन बनाए। बलिङमा मनिषा उपाध्यायले 2 विकेट लिइन्। रिया शर्माले 1 विकेट हात पारे।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने। संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय। बीपी राजमार्गको पुनर्निर्माणमा तीव्रता। अमेरिकाद्वारा इरान विरूद्धको आक्रमण आज पनि जारी। र रोड टू यूएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहासिक जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्थ नमस्कार।
4: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
8: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन।
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: साली नदीको सिर,
16: मणि चूडको काख,
15: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
16: शान्ति र आनन्दको अनुभूति,
15: भीडभाडबाट टाढा,
16: सहरबाट नजिकै,
15: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
16: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
17: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।

0: खुसीको खबर खुसीको खबर
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर
5: जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
6: हामी
5: गर्न सक्छौ,
6: गर्न सक्छौ।
7: नभए अदालत जाने मेयर्स फोरमको चेतावनी, स्वास्थ्य क्षेत्रमा थपिए 977 नयाँ दरबन्दी, लोकसेवा खुल्ने तयारी, यात्रु र चालकलाई चेतना वृद्धि गर्ने काम तीव्र।
8: उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने।
7: पोखरामा अतिक्रमित जग्गा टहरा हटाउने क्रम तीव्र। नेपाली चिउराको विदेशमा माग बढ्दो, टाइचिन धानको उत्पादन र अभाव।
9: यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाई भइरहेको अवस्था चाहिँ अहिले छ।
7: लेबनानमा इजरायलको हमला जारी, 11 जनाको मृत्यु। काबा भलिबलमा भारतलाई हराउँदै काजाकिस्तान फाइनलमा, नेपाल इरानसँग भिड्दै।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
11: नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रूपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रूपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ़दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जितले भन्नुभयो,
9: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। तर हाम्रो यो बजारको कुरा गर्नुपर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा भयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसै कारण अहिले हाम्रो चाहिँ एकदम समस्या भनेको टाचिन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले जुन यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिनाई भइरहेको अवस्था चाहिँ अहिले छ।
11: पहिचान विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोड़सम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 10 महिनामै करिब 14 करोड़ रूपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढ़ी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढ़ी यात्रु वा सामान नबोक्न सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खुल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसूनका कारण सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुविदेले बताउनु
8: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क चाहिँ बस पार्कमा त्यस्तै गरी नागढुङ्गामा यतापट्टि सागामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी अब यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ संकेतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
11: साथै बिरामी, अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनुपर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएनसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
12: प्रस्तावित नियमावलीको 259 विशेषाधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कानूनी मान्यता पनि प्राप्त गर्दैन। त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ, हाम्रो विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनुपर्छ भनेर सरकारपछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका छ।
11: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासुना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्षीय दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
13: जनता प्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु, किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै, के भने म यस्तो त म व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै दुई तिहाईको बहुमत छ जुन जनताले मान्यता गरेर दिनु भएको छ, उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने, हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो, डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
11: उपत्यका मेयर्स फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। वहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
14: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र छोई बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि विदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
11: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
7: क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
15: उत्पादन धेरै राम्रो हुन्थ्यो, पहिला त अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन, बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
16: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
7: नियमनमा प्रशासन मौन रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक

0: 깨져나고 있어. 누알레다 앞에 보려니 사스페 나가로 보여.
1: 예선이 돌아보니 그때 잡아 언저게 봐도.
2: 어 라미 다이코 그래다 뒤게요. 더러 말이 없어서 전화온다. 카본 다이옥사이드, 카본 모노옥사이드, 라수스마 코너로 니스킨자. 예슬레 아와 프로듀션 거사. 라 캐트마 캠거니 마니스코 스와스티마 보니 건비 라서 바사.
0: 촬리, 포랄, 로모케코 돌바터. बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
3: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईं।
4: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोखरा महानगरपालिका नवस्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुणी खेलमा आज सम्पन्न पहिलो सेमी फाइनलमा सिराहाको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टीमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुंगा घिटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
9: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद वर्षा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, न्यौपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाती, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार:
10: पहिला यही कुरोको चाहिँ मुहान पनि थियो, अहिले मुहानै छैन।
9: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार:
11: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
12: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरले पनि। हामीले
9: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
13: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैनन्, 6 सुझाव दिएका छौँ, कहिले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ:
9: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा:
14: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड

0: छ भन्ने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड कोषमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कारण जुटेर मापदण्ड जुटेर गरेर त्यसलाई रोक्ने लगाएको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएको भए हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धी स्थानीय तहमा पठाइसके।
1: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 वर्ष भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका,
3: जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं।
2: समावेशी बजेट र सांसदको परिचय संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मानिछु। संसद बैठक पनि अगाडि चलिरहेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिरहेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
3: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं। अब भोलि बजेट नै आउँछ होइन, त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नै अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौं। र
6: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
3: दलित समुदायका तर्फबाट चाहिँ नै समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरे आउँदो नीति कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु होइन। अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमाया चना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बजे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिँ नि के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
6: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनिने
3: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि भने जस्तै बझाङका 11 वटा पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिँचाइ, बाटो, हस्पिटल, स्कूल, यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय छुवाछुत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी गरे, हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ नै मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा होइन, त्यसपछि पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
7: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
3: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिने त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिने व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिने हामीले के भनेको देशभरिलाई जातीय छुवाछुत विरूद्धको चाहिने अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूको आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो 10 वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा चाहिने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ, त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले चाहिने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ, बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ, त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग चाहिँ अनुगमनको पाटोले जाने जस्तै अब 2324 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
7: भनेको छुट्टी प्राधिकरण पनि गर्छन्।
3: प्राधिकरण चाहियो भने
7: आयोग र प्राधिकरणको काम कारवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनिराख्नुमा?
3: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ, तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन, अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ र दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ, जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ, त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
7: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िरहेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनाउन प्रगति?
3: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्य के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन, अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष गरी सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो चाहिँ प्रशिक्षित गर्यो, त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष गरी त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको चाहिने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिने के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको चाहिने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो, त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं, अब यसलाई के भन्छ संहिताका हिसाबले जाने अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन, पर्यटन भनेको चाहिँ त्यो बझाङको साइपाल पनि हो खप्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के अरे भन्छ पर्यटन समितिमा चाहिने त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले विधान के यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौं अहिले होइन, हो त्यो उपसमितिको 8 जना मान्यज्यूहरू छौं हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ। र अब भोलि पाँच बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ अस्तिदेखि, त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ। त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ, त्योभन्दा अगाडि चाहिँ समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरै जसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको, विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यज्यूहरूले धेरै जसो विज्ञ मान्यज्यूहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। प्रतिनिधि सभा नियमावलीको नयाँ मस्यौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कास्कीको पोखरा महानगरपालिकाको पृथ्वीचोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ। नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
5: रामे यो के झोलाको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
7: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
5: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
8: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
6: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
8: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
6: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
9: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
11: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
12: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
11: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
13: सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरेर केही समयपछि छोडेको थियो। अर्को प्रतिपक्षी दल नेकपा एमाले पनि राष्ट्रिय मानवाधिकार आयोगले ठूला माछा जोगाएर साना माछालाई जालमा हालेर नाटक मञ्चन गरेको प्रतिक्रिया दिएको छ। एमालेका प्रमुख सचेतक एन महरले जेएनजी आन्दोलनको वास्तविकता आउन अझै केही समय लाग्ने बताउनु भएको छ। प्रधानमन्त्री बालनको नाम नआउनुले कार्यपालिकाको दबाव मानवाधिकार आयोगमाथि पनि महसुस आफूहरूलाई भएको बताउनुभयो।
1: अब अहिले सरकारका प्रधानमन्त्रीलाई जसरी यसले चाहिँ ढाकछोप गर्ने कोसिस गरेर सरकारको कार्यकारी कार्यपालिकाको दबाव महसुस गरेको अनुभूति भएको छ। जसरी न्यायमा पहिलेको कार्यपालिकाको सरकारको राजनीतिक प्रभाव दबाव परेर एक प्रकारको चाहिँ न्यायपालिकामा हस्तक्षेप भयो, त्यसै गरी नै महाकार आयोगमा पनि हस्तक्षेप भएको महसुस हामीलाई भएको छ। त्यस कारणले जे जति रियालिटी अझै देशमा गएर जे जति हो छ्याङ आउनुपर्छ त्यसरी आउन सकेका छन्। तर अब आएको चाहिँ आंशिक रूपमा भए पनि यो स्वागत एक छ।
2: नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति सहित 17 सांसदमाथि अनुसन्धान गर्न सिफारिश गरेपछि सरकार दबावमा परेको छ। मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि जेएनजी आन्दोलनमा सहभागी भएका रासोपाका सांसदहरूले आफूहरू निर्दोष रहेको प्रतिक्रिया दिइरहेका छन्। आज हामीले रासोपा सांसदहरू कृष्ण कुमार कार्की, टीका संग्रौला र बब्लु गुप्तालाई मानवाधिकार आयोगको प्रतिवेदन र त्यसमा नाम जोड़िएको विषयमा सोधेका छौ। रासोपा सांसद कार्कीले नियोजित तरिकाले आफ्नो बदनाम गराउन खोजिएको बताउनु भएको छ। विभिन्न घटनासँग जोड़ेर चरित्र हत्या गर्ने सिलसिला चलिरहेको बताउँदै उहाँले कुनै पनि घटनामा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो। आन्दोलनका नाममा विध्वंस तोडफोड़ सार्वजनिक सम्पत्ति जलाएको र आन्दोलनकारीलाई उक्साएको भन्दै रासोपाका सांसदहरूको आलोचना भइरहेको छ। तर रासोपाका सांसदहरू आफूहरू निर्दोष रहेको तर्क गरिरहेका छन्। अर्का सांसद गुप्ताले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कुरामा सहमति जनाउनु भएको छ। सरकारले छानबिन समिति बनाएर अनुसन्धान गरे पनि आफूहरू तयार रहेको उहाँको भनाइ छ। यस्तै सांसद संग्रौलाले आयोगको प्रतिवेदनमाथि निष्पक्ष छानबिन हुने कुरामा विश्वास रहेको बताउनु भएको छ। घटनामा दोषी देखि आफू सजायको भागेदार हुन तयार रहेको उहाँले सुनाउनु भएको छ। यसै सन्दर्भमा हामीले संविधानविद भीमार्जुन आचार्यलाई मानवाधिकार आयोगको प्रतिवेदन तपाईंलाई कस्तो लाग्यो भनेर सोधेका छौं।
3: पहिलो कुरा त राष्ट्रिय मानवाधिकार आयोग संवैधानिक संयन्त्र हो, संविधानले नै व्यवस्था गरेको आयोग भएको कारणले गर्दाखेरि यसको प्रतिवेदन यसको अध्ययनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय द्वितीय मान्यता हुन्छ। दोस्रो कुरा, यो विषय एकदम अत्यन्त संवेदनशील विषय हो। अब यो विषयमा योभन्दा पहिले पनि एउटा आयोग गठन भएको थियो र त्यसको प्रतिवेदनको बारेमा थुप्रै टिका टिप्पणीहरू भयो, त्यो अलिकति अपुरो भयो, त्यसले सबै कुराहरू सुने भन्ने थियो। अब त्यसतर्फ पनि यसले संकेत गरेको र लगभग राज्यका अब धेरै विषय र धेरैहरूलाई यसले समेटेको हुनाले अब यसको प्रतिवेदनको मूल्य नहुने भने त्यो कुरै भएन। खालि कानून र संवैधानिक हिसाबमा आयोगले तयार गरेको प्रतिवेदनलाई हामीले सिफारिसको एउटा हैसियत त्यहाँको कारणले गर्दाखेरि अब यही सिफारिस नै सिधै कार्यान्वयन हुने भएन। अब यसको बेसमा अब सम्बन्धित निकायले फेरि सम्बद्ध कानूनलाई उसले प्रयोग गरेर अगाडि बढ्नुपर्ने हुन्छ। यसको कानको तौर तरिका चाहिँ त्यो हो, तर अर्थ चाहिँ असाध्य अर्थ हुन्छ यस्तो आयोगको प्रतिवेदन।
4: हजुर, अलि यो चाहिँ विभेदकारी भयो कि भनेर पनि टिका टिप्पणी भइरहेको छ। जो आन्दोलनको चाहिँ मुख्य पेरिफेरीमा रहेका व्यक्तिहरू जस्तो अहिलेका प्रधानमन्त्री लगायत उहाँहरूसँग यो चाहिँ प्रतिवेदन त्यति जोडिएर आएन भन्ने पनि छ। यहाँले यो विषयलाई कसरी हेर्नु भएको छ?
3: एकताहरूमा कमी कमजोरी देखिन्छ, किनकि भदौ 23 र 24 दुईटै घटनालाई उनीहरूले छानबिनको दायरा मानेपछि सायद त्यो कम्प्रिहेन्सिभ रूपमै आउनुपर्ने हुन्थ्यो होला। अब नेपालको अब के भन्ने, अब यो राजनीति भन्ने के निकै त्यसको प्रभावहरू चारैतिर देखेको छ। केही कुराहरूमा नपुग भएको देखिन्छ अथवा कसरी समेटेको भए अलि बढी यसले पूर्णता अलि बढी ठुलो एउटा अथेन्टिसिटी प्राप्त गर्थ्यो भन्ने त्यो सम्मको ठाउँ चाहिँ मलाई पनि लाग्छ।
4: हजुर, काँग्रेसका तत्कालीन सभापतिमाथि जुन हातपात भएको थियो त्यो विषय त फेरि त्यो प्रतिवेदनमा खासै उल्लेखै गरिएन।
3: कुरा त्यही नै हो, अब यो सबै चिजहरूलाई समेटेको यसमा देखिँदैन, तर जति समेट्यो त्यो समेट्नुलाई पनि हामीले भन्न मिलेन।
4: हजुर,
3: यहाँले भन्नुभयो जस्तो छुटेका तमाम विषयहरू छन्, किनभने जतिसँग बयानहरू लिएको थियो खास गरी त्यहाँ कारवाहीको सिफारिस गरेकोमा चाहिँ त्यो 2324 घटनामा घटनालाई उत्तेजित गर्नुको लागि सामाजिक सञ्जालमा आफ्ना कुराहरू लेखेको भन्नलाई पनि आधार बनाएको छ, तर त्यही लेखेका कतिपयलाई समेटेको छैन, कतिपयलाई समेटेको देखिन्छ। र सँगसँगै यहाँले भन्दा भने जस्तै अब पार्टीका ती सभापतिको बारेमा पनि कुराहरू छ, भन्दा अब यही हो, अब यो पुरै चिजलाई अहिले समेट्यो भनेर भन्न सकिने ठाउँहरू भएन, थुप्रै कमी कमजोरी यसमा छन्। त्यसको बावजुद पनि अब आयो, आएकोलाई हामीले पनि स्वीकार्नु पनि हुन्छ होला।
0: संघीय संसद सचिवालयले आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत हुने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। भोलि दिउँसो 4 बजे सिंहदरबार स्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुनेछ। अर्थमन्त्री वाग्लेले आज दिउँसो शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेटबारे जानकारी गराउनु भएको छ। भेटमा अर्थमन्त्री वाग्लेले संसदमा पेश गरिएको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको छ। नयाँ संसद भवनको प्रतिनिधि सभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने गरी तयारी गरिए पनि निर्माणको अन्तिम चरणको काम नसकिएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत गर्न लागि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
5: संयुक्त सभाको बैठक बस्ने त्यो पनि अब राष्ट्रिय अन्तर्राष्ट्रिय तहबाट अन्तर्राष्ट्रिय जगतले हेरिरहेको अवस्थामा कुनै पनि समस्या आउनु जोखिमपूर्ण हुन्छ, उक्त जोखिम पनि सकिन्न र अडियो भिडियो लगायत अन्य पक्षहरूमा आजसम्म पनि भनौँ न हिजो बेलुकासम्म खासै त्यति थिएन, आजसम्म पनि खास प्रगति हुन सकेको छैन। त्यति मात्रै होइन, पूर्व परीक्षण पनि गर्नुपर्ने हुन्छ, सबै पक्षको ट्युनिङ पनि मिल्नुपर्ने हुन्छ। यी सबै कुराहरू चाहिँ समयमा नै गर्न सकिएन, यसको नसकिनुको अर्थ सेटअपमै समस्या देखियो। त्यसले गर्दाखेरि नयाँ प्रतिनिधि सभा कक्ष जुन बन्दैछ त्यसमा नसकेको अवस्था हो।
0: बैठक स्थलको सीमित क्षमताका कारण संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी र नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई यसपटक आमन्त्रण गरिएको छैन। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक 5:45 बजे बस्नेछन्।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय गैर जिम्मेवार भएको टिप्पणी गरेको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैर जिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो। अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैर जिम्मेवार र उत्तरदायी बोधको कमीका रूपमा पार्टी संसदीय दलले दिएको प्रमुख सचेतक बासना थापाले बताउनुभयो।
6: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने थियो, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै, के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो।
2: गणतन्त्र दिवसका अवसरमा टोलीखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहेको थियो। केही दिन अघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र लेखेर सम्बोधन गरिदिन आग्रह गर्नुभएको थियो। संसदका पछिल्ला बैठकमा समेत प्रधानमन्त्री उपस्थित नभएको बारे कांग्रेसले सत्तापक्ष बहुमतको आधारमा हिँड्न खोजेको आरोप लगाइरहेको छ। प्रतिपक्षीको भूमिका संसदमा कमजोर भएको बारे उहाँले प्रधानमन्त्री र सत्तारूढ़ दल अवरोधकै बीच सदन चलाउन उद्यत रहेको बताउनु भयो।
0: नेपाल परिवेशमा कंग्रेसबाट निर्वाचित 2 वटा अध्यक्षको पद खोसियो। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बल कास्ट पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
11: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिँदा सहकारीहरू समस्याग्रस्त बनेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभावी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी संचालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान संकट निम्ति आएको स्पष्ट पारिएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कड़ा सुशासनलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। आयोगले जिल्ला र डिभिजन सहकारी कार्यालय तथा सहकारी विभाग लगायत नियामक निकायमा रहेका व्यक्तिहरूले नै सहकारी सिद्धान्त र व्यवसायको दुरूपयोग गर्न सहयोग गरेको तथा हजुवाको भरमा सहकारी खोल्न स्वीकृति दिएको भन्दै नियामक निकायमा रहेका सहकारी अधिकृत रजिस्ट्रार, उपरजिस्ट्रार सहितका करिब 2 दर्जन पदाधिकारीमाथि कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ।
0: प्रतिवेदनमा सहकारी संस्थाले एउटै व्यक्तिलाई 14 करोड़सम्म ऋण दिएको खुलेको छ। आयोगले अध्ययनका क्रममा एक व्यक्तिलाई एकै दिन सहकारीले 1 करोड़ रूपियाँसम्म कर्जा दिएको उल्लेख छ। 1 करोड़ कर्जा दिन एकै दिनमा 49 र 51 लाख गरी 2 कारोबार मार्फत भुक्तानी भएको देखिएको छ। प्रतिवेदन अनुसार 49% भन्दा बढ़ी संचालक समितिका पदाधिकारीले संस्थाबाट ऋण लिने गरेका छन्। सहकारीहरूले ऋण हानि कोषमा पर्याप्त रकम व्यवस्था नगरी नाफा देखाएर लाभांश वितरण गरेको समेत आयोगले औंल्याएको छ। सहकारी संस्थाको कारोबार विवरण राख्ने सफ्टवेयरमा संचालकले अनियमितता गर्न सहज हुने गरी 2 छुट्टा छुट्टै विवरण राख्ने गरेको आयोगले जनाएको छ।
2: मिटर ब्याज पीड़ितहरूले यही जेठ 19 गते धनुषा जिल्ला अदालत घेराउ गर्ने चेतावनी दिएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन, नेपाल मिथिला कमाण्डले मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने जनाएको हो। पत्रकार सम्मेलनमा मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले पीड़ितहरू विगत 12 दिनदेखि आन्दोलनरत भए पनि राज्य पक्षले आफूहरूका मागप्रति गम्भीर नभएको आरोप लगाएको छ।
0: उपत्यका मेयर फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ। फोरमको ललितपुर स्थित महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो। बैठकले केन्द्र सरकारसँग आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग समेत गरेको छ। मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनुभयो। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै वहाँले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिनुभयो।
2: सर्वोच्च अदालत भोलि पनि आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै लगातार चार दिन सार्वजनिक विदा परेकाले आज र भोलिका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुला रहने सूचनामा उल्लेख छ। आज बकर ईदको अवसरमा सरकारले विदा दिएको थियो। भोलि गणतन्त्र दिवसको विदा, पर्सी 16 गते शनिबार र 17 गते आइतबार पनि सार्वजनिक विदा छ।
0: नेपाली कंग्रेसबाट निर्वाचित दुईवटा अध्यक्षको पद खोसिएको छ। कुल्मीको मुसिकोट नगरपालिका दुईका अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका अध्यक्ष पद्म बहादुर विष्टको पद खोसिएको हो। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै कंग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको निर्देशसहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवैवटा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ।
2: विरोधमा आज काठमाडौँमा प्रदर्शन भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले ट्रेड युनियन अधिकार रक्षा एवं श्रमिक मैत्री बजेट ल्याउन माग गर्दै माइती घरदेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालेको हो। राष्ट्रिय श्रम आयोग गठन गर, बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू गर, लोकतन्त्र ट्रेड युनियन र मानवाधिकार श्रमिकहरूको संवैधानिक अधिकार लगायतका नारा लेखिएका प्लेकार्ड सहित उनीहरूले खबरदारी गरेका हुन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। सुर्खेतमा टिप्परको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका दुई कालापानीका 23 वर्षीय कमल वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार कालापानी खोलाबाट 70 भन्ने ठाउँतर्फ जाँदै गएको टिप्परले पैदल यात्री ओलीलाई गैराती ठक्कर दिएको थियो।
2: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएका नयाँ ट्याक्सी ओया संचालनमा ल्याइएको छ। नयाँ समानान्तर ट्याक्सीवे पी तथा रनवे 20 तर्फका ट्याक्सीवे एस र टी को संचालन शुभारम्भ गरिएको हो। आज बिहान एक समारोहका बीच ती नयाँ ट्याक्सीवेहरूको उद्घाटन गरी संचालनमा आएका छन्।
3: काठमाडौँको चन्द्रगिरी नगरपालिका स्थित मत्स्य गाउँमा पुरूषोत्तम मेला जारी छ। जेठ 3 गतेदेखि जारी एक महिने पुरूषोत्तम मास अधिक मास मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट श्रद्धालु भक्तजन भगवान नारायणको पूजा आराधना गर्न आउने गरेका छन्। धार्मिक मान्यता अनुसार पुरूषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ।
2: नेपाल उद्योग वाणिज्य नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक र मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सरकारले पर्सियन गल्फ स्टेट अथोरिटीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। उक्त संस्था स्टेट अफ हुर्मुजबाट जहाजहरूको आवत जावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेकाले प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। साथै उक्त संस्थामाथि अन्तर्राष्ट्रिय कानून र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पर्सियन गल्फ स्टेट अथोरिटी हुर्मुज जलमार्गमा जहाजहरूको आवत जावत नियमन गर्नका लागि इरानले हालै गठन गरेको संस्था हो। अमेरिकी अर्थ मन्त्रालयले उक्त संस्थासँग सहकार्य गर्ने व्यक्ति वा कम्पनीहरू पनि प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ। इरान अमेरिका तनाव चर्किएपछि इरानी सेनाले जलमार्गमाथि आफ्नो नियन्त्रण कड़ा बनाएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि सैन्य कार्यवाहीको धम्की दिनुभएको छ। ट्रम्पले इरानसँग मिलेर होर्मुजमा आफ्नो नियन्त्रण कायम गर्न खोजे ओमानमाथि पनि सैन्य आक्रमण गर्ने खुला धम्की दिनुभएको हो। होर्मुजमाथि कसैको नियन्त्रण सह्य नहुने वहाँले चेतावनी समेत दिनुभएको छ। वहाँले ओमानले अरू देशहरू जस्तै शिष्ट व्यवहार गर्नुपर्ने अन्यथा उसलाई समेत सैन्य बल प्रयोग गरेर उडाइदिने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनशीपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो। राष्ट्रिय खेलकुद परिषदको बहुद्देशीय कबड्डीमा आज भएको दोस्रो सेमी फाइनलमा नेपाल इरानसँग 3-0 सोझो सेटमा पराजित हुन पुग्यो। इरानले घरेलु टोलीलाई 25-20 25-15 र 25-11 सहजै पराजित गरेको हो। नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित हुँदै सेमी फाइनलबाटै बाहिरिएको थियो।
3: नेपाली फाइटर रविन्द्र ढाँट यूएफसीको छनौट प्रतियोगिता रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गरेका छन्। आज भएको खेलमा उनले फिलिपिनी किम्बोत एलिन्टोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स एमएमए इभेन्ट सीजनमा सफलता हात पारेका हुन्। बझाङको बाघ भनेर समेत चिनिने रविन्द्र रोड टू यूएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। अब उनले फाइनल प्रवेशका लागि अस्ट्रेलियाका काबिज मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन्। फाइनल जित्ने उनलाई अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीमा प्रतिस्पर्धाको अवसर मिल्नेछ।
2: एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। मलेसियाको बायोमास ओभलमा भएको खेलमा इण्डोनेसियामाथि 4 विकेटको जित निकाल्दै समूह विजेता बनेको थियो। समूह बी को विजेता बनेको नेपालले अर्को समूहको उपविजेता बनेको मलेसियासँग फाइनल प्रवेशका लागि शनिबार खेल्नेछ। सोही दिन हुने पहिलो सेमी फाइनलमा नेपाल रहेको समूहको उपविजेता चीनले समूह ए को विजेता थाइल्याण्डको सामना गर्नेछ। पहिलो खेलमा चीनलाई पराजित गरेको नेपालले आज सम्पन्न खेलमा इण्डोनेसियामाथि जित हात पार्दै समूह विजेता भएको हो। इण्डोनेसियाले दिएको 114 रनको लक्ष्य नेपालले 19.3 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो।
3: सिंगापुरमा हुने एसियन गेम्स छनौट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। आज नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम आयोजना गरी यस वर्ष जापानको आई3 नागोयामा हुने एसियाली खेलकुदको छनौट प्रतियोगिता खेल्ने उक्त टोलीको विदाई गरेको हो। छनौट प्रतियोगिता सिंगापुरमा आगामी मे 31 हुँदैछ। नेपाल छनौटमा समूह एमा छ। यो समूहमा नेपालले मलेसिया, कतार र चीनलाई प्रतिद्वन्दीका रूपमा पाएको छ। उसले नेपालले समूह चरणको पहिलो खेलमा यही मे 31 चीनको सामना गर्नेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदनपछि विपक्षी दल आक्रामक। आन्दोलनमा सहभागी सत्तारूढ रासोपाका 1.5 दर्जन सांसद आलोचनाको केन्द्रमा।
2: बजेट प्रस्तुत हुने संयुक्त बैठकको तयारी पूरा। राष्ट्रपतिसँग अर्थमन्त्रीको भेट। गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैर जिम्मेवार रहेको कंग्रेसको निष्कर्ष।
3: सहकारी क्षेत्रमा देखिएको अनियमितता सम्बन्धी जाँचपूछ आयोगको प्रतिवेदन सार्वजनिक। एउटै व्यक्तिलाई 14 करोड़सम्म ऋण दिएको खुलासा।
2: होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध। इरानसँग मिले ओमानलाई उडाइदिने ट्रम्पको धम्की।
3: र नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा इरानसँग पराजित। रोड टू यूएफसीको सेमी फाइनलमा रविन्द्रले अस्ट्रेलियाका कासिब मडरोकसँग खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: सीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता,
1: यी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो, सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो बरालिनुभयो,
0: अनि इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्लो आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरूतमा हमला गरिएको बताएको छ। शहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र शहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी शहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा इबोला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढ़ाउन लागि बताएको छ। कंगो भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।

0: साझपख मा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। झेन्जी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खासगरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खसखदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धिदर 4% मात्र रहँदा करको वृद्धिदर चाहिँ 11% पुगेको र कुल गारहस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौं।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि ब्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएछ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने 25% बन्न सक्दैन भनेर हामीले भनिरहेका छौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढ़िरहेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ। अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढ़िरहेछ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केट राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो। अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवार लिनु पर्यो त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो क्या। पहिला थुन्ने अनि सुन्ने गर्नु भएन, व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्। अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अरबौं रुपियाँ खरबौं रुपियाँ लगानी छ, उद्देश्य र भाग्दैन नि हो त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग। भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त सांकेतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लंघन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिन भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो। किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो भालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने खबरदार, सुशासनको म्यान्डेट दिएको फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
3: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?
2: अपनात्व त देखिएन नि, 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन, 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन, दुःखका साथ मैले यो कुरा भने।
3: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाँचिएकै थिएन भने त्यो कालखण्ड हेरेर स्मृतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं।
4: हप्ताको 2 दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय विधा हप्ताको 2 दिन विधा कार्यको गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने छ।
0: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन विधा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट, तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ?
4: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ त्यो रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन विधाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई सिकेको छैन भन्ने कुराको चाहिँ ठहर हो।
0: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
4: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
0: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले गएराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपयास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ। तर उक्त क्षेप्यास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेप्यास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
4: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जे सुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
3: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तचाप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: रारा चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: नननी दाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि त सिनो नपरले सिनो बनि सका पनि हो।
3: हाम्रो बन हाम्रो धन डरले बाटो जोगाउन गरौँ जतन। वनमा जडेर लगाउने कानूनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ए बाबु, हतियारहरू छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन हो।
6: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ 16 गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
7: यही जेठ 16 गते शनिबार।
10: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
9: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
8: सम्पर्क फोन नम्बर 0674202027
9: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572597
9: 98511918।
11: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: Extreme Energy Drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061 577 444 543

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धूप चापाचाप जस्तै व्यस्तता अलिक बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलिक पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलिक कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित
0: के छ, त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन शुरू भइरहेछ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनुपर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्म नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एण्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामुखले त समय त
1: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको के त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट नि हेरिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेको छ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि अथवा?
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै
0: हामीले।
1: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ। किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै किर्तिपुरको डाँडामा बसेर
0: आइटी
1: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि। उहाँहरूले नि आफ्नो सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि। अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
0: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम।
1: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन? त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छ। र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ
0: कि,
1: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु। यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
1: हाम्रो हुन्छ।
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
1: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने होइन मिलाउने कुराहरूमा चाहिँ हुन्छ।
0: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली काँग्रेसले पनि राम्रै ठानिरहेछ?
1: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने, भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 37 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ। फेरि
0: त्यसैलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
1: त्यहाँ लेखिएको पनि प्रष्ट लेखिएको छ। अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला, गिरिजाप्रसाद गरेर हस्पिटलबाट उठेर आएर जब त्यो केपी ओली सरकारले उहाँ प्रधानमन्त्री न उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि, त्यो हामीले देखि नै रहेछौ। तर यसले के चाहिँ बुझाउँछ भने, जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री
0: भनेको? प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलकोमा।
1: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्याछ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौ उठेर बसेर।
0: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको?
1: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन, त्यहाँ पूर्ण रूपमा दुईटा समिति बसेर, दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ। समितिहरूमा सबै कुराहरू उठाएर राखिएको छैन, र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेछ समितिहरूमा चाहिँ, यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन्, पास गर्न खोजिरहेछन्। अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी उ चाहिँ गर्दैनौँ।
0: यसलाई सच्याउनको लागि कांग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
1: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ।
0: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलि सुनाउन तपाईँको?
1: चुनाव
0: आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
1: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई समेटेर लिएर जान पर्ने, सबैलाई मिलाएर लिएर जान पर्ने, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू। जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो।
0: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा काङ्ग्रेस समर्थक,
1: काङ्ग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो। त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो। गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदीबहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कंग्रेस पार्टीबाट भन्ने एउटा उहाँहरूमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो।
0: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलि बढी गर्नुपर्दा सिद्धान्त त त्यो होइन, फेरि तपाईँले चाहिँ कतिको विकास निर्माण दिन्छु भन्नुभएको छ, तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउनु।
1: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ म, किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठुलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ। छिट्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ, मलाई हामीलाई सानसानो काम, मैले सबैलाई नै म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो, होइन यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु, र उहाँहरूले बुझ्नु पनि भएको छ।
0: अहिले चाहिँ कतिको पुलुप्लेसाको कतिको फोन आइरहेछ त?
1: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर, मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि।
0: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने योजना पारिदिनु पर्यो भने
1: यस्तो पारिदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, होइन बुझाएको छु, सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु, जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
0: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
1: मैले उठाएन, मैले भाषणमा
0: पेट्रोलियमको कुरै गर्नु भएन,
1: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ, मैले यसलाई
0: अहिले चाहिँ सरकारले
1: प्राथमिकता दिन्छु भनेर छ, मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नु भयो होला एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ, सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला. अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम शुरू भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उनी पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेर किन त्यो उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन होइन. त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकासम्मको बाटो ठुलो बनाउनु पनि छ. त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको. तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त. भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभने त छैन नि. ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा. म यसरी विश्वस्त छु आउँछ भने, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु. मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु, यो यस्तो यस्तो छ, यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ. आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै हो.
0: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. प्रधानमन्त्रीदेखि मन्त्री भएको अन्त त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति, अहिलेको राज्य?
1: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ. अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
0: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
1: उहाँहरूसँग हाम्रो कम्युनिकेसनै छैन. उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ.
0: मन्त्रालयको तर्फबाट
1: छैन.
0: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर पनि?
1: त्यति बेलामा पनि सुन्नु मात्रै भयो.
0: सुन्नु
1: हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो. हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै, तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको, हामी त समग्र कर्णालीको राख्यौं. अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौं हामीले त्यति बेलामा.
0: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
1: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु. मैले दिन्छु गर्छु भन्दा
0: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
1: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ. मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको होइन. त्यसपछि आएर यो रुबेरियादेखि नक्चेनाङ्लासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ. त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ होइन. हजुरको त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ. मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजे, मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्. त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ. धेरै चिजहरू छ दैलेखमा.